नेपाल र नेपालीको पहिचान एउटै रंगमा होइन, अनेकौं रंग मिलेर बनेको इन्द्रेणीमा छ। एउटै फूलमा होइन, सयौं फूलले सजिएको फूलबारीमा छ। एउटै स्वरमा होइन, असंख्य स्वर मिलेर बनेको राष्ट्रिय गुञ्जनमा छ। यही शक्तिले हामीलाई अनेकतामा एकतामा गाँसेको छ। तथापि कहिलेकाहीँ दूषित मनसायले संग्लो पानीलाई धमिलाउन खोजे तापनि एकताको साझा संकल्पले हामीलाई कहिल्यै विचलित हुन दिएको छैन। नेपालमा बस्ने सबै जात जाति धर्म धर्मावलम्बी क्षेत्र र समुदाय मिलेर सह अस्तित्वमा बाँच्ने नेपालीको चिनारी नै हो। त्यसैले त सदियौंदेखिको यही सहकार्य र विश्वासले नेपाललाई एक बनाएको छ भने यही आत्मीयताले नेपालीपनलाई अमर तुल्याएको छ।

हामी अनेकौं भाषामा बोल्छौं, तर हाम्रो आत्माको भाषा एउटै हुन्छ। हामी फरक फरक संस्कृतिमा रमाउँछौ, तर हाम्रो सभ्यता साझा छ। हामीले मनाउने पर्वहरू फरक होलान्, तर पर्वको उत्साह एउटै छ। पशुपतिनाथको आरती होस् वा मस्जिदको नमाज, गुम्बामा गुन्जिने मन्त्र होस् वा चर्चमा अर्पित प्रार्थना, किरातको मुन्धुम होस् वा वेदका ऋचाहरू, सबैको मूल सन्देश मानव कल्याण, शान्ति, करुणा, सहिष्णुता र परोपकार नै हो। ती सबैले हिंसा, घृणा र विभाजनको होइन, प्रेम, मेलमिलाप, सह अस्तित्व र आपसी सम्मानको मार्ग देखाउँछन्।

भनिन्छ, बुढेसकालमा सन्तान र संकटको घड़ीमा समाजको परीक्षा हुन्छ। जहाँ समाज भनेकै एक अर्का बीचको अन्तर्क्रिया, सुख दुःखमा लेनदेन, ऐचो पैचो र सांस्कृतिक उत्सवहरूमा साटिने खुशीको संगम हो। बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देशको हाम्रो यो पहिचान परिवार, टोल र छिमेक हुँदै एउटा बलियो सामाजिक आत्मीयतामा बाँधिएको छ। यो आत्मीयताले सबै संकट पार गर्ने सामर्थ्य राखेको हुन्छ। यो अग्नि परीक्षामा हामी सधैँ खरो उत्रदै आएका छौं र आगामी दिनमा पनि खरो उत्रनु पर्नेछ।

सदियौंदेखि कायम रहँदै आएको हाम्रो यो अनुपम पहिचानलाई जोगाई राख्न मानवतालाई सर्वोच्च परिचयका रूपमा स्वीकार गरौं। वैरभाव, घृणा र विभाजनलाई अस्वीकार गर्दै एक अर्काको भाषा, संस्कृति, धर्म र परम्पराको सम्मान गरौं। संवाद, सहकार्य र सह अस्तित्वलाई जीवनशैलीका रूपमा आत्मसाथ गर्दै शान्त, सुरक्षित, समुन्नत र समावेशी समाज निर्माणमा हातेमालो गरौं। सामाजिक सद्भाव, राष्ट्रिय एकता र पारस्परिक विश्वासलाई अझ सुदृढ बनाउन आफू पनि प्रतिबद्ध बनौं र अरूलाई पनि प्रेरित गरौं। यस पवित्र अभियानमा तपाईहरूको साथ, विश्वास र सहकार्यसँगै नेपाली सेना आफूलाई प्राप्त कानून सम्मत जिम्मेवारीहरू कुशलतापूर्वक पूरा गर्न सदैव कटिबद्ध।

0: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हौस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक सुबेदार प्रकृति बस्नेत पनि बिदा हुन्छु। नमस्ते।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले बिहानको ठिक 6 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: शुभ प्रभात। यूसीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल साउन 22 गते शुक्रबार, अगस्त 7 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको नवमी तिथि।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: सुकुम्बासी बस्तीबाट विस्थापित बाल बालिकाको अधिकार सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश। समस्याग्रस्त सहकारीका 2700 बचतकर्ताले फिर्ता पाए 3.5 करोड़। विद्युत महसुल निर्धारण गर्न नयाँ निर्देशिका लागू।
2: 4 वर्षपछि पञ्चेश्वर आयोजनाबारे नेपाल भारत बीच छलफल हुँदै कांग्रेस विभाजन तत्काललाई टर्यो। पूर्व सभापति देउबा 26 साउनमा स्वदेश फर्किने।
1: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव। साहसिक पर्यटनमा कोशीले लगाएको करमा व्यवसायीको असन्तुष्टि। वातावरण संरक्षण ऐन संशोधन गर्दा मनपरी गर्न खोजिएको विज्ञहरूको आरोप।
2: मध्यपूर्व द्वन्द चर्किँदा स्थानीय इरानी विद्यालय बन्द गर्न कुवेत सरकारको निर्देशन। यमनमा हुती विद्रोहीको आक्रमणमा 38 सरकारी सैनिकको मृत्यु। नाइजेरियामा अपहरणमा परेका 300 बढ़ीको उद्धार।
1: र काठमाडौँमा जारी स्नुकर प्रतियोगितामा सबिन र रोहितले फाइनलका लागि प्रतिस्पर्धा गर्ने संस्कृति विद्यालय र 10 टप्स अन्तर्विद्यालय फुटसल च्याम्पियन।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा विद्युत महसुल निर्धारण गर्नका लागि नयाँ निर्देशिका लागू गरिएको प्रसंग।
2: विद्युत नियमन आयोगले विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका 2083 जारी गर्दै विद्युत उपभोक्ताको महसुल निर्धारणका लागि नयाँ व्यवस्था लागू गरेको छ। लागतमा आधारित उपभोक्ता मैत्री, सर्वसुलभ र पारदर्शी महसुल दर निर्धारण गर्ने उद्देश्यसहित आयोगले नयाँ निर्देशिका जारी गरेको हो। नयाँ निर्देशिकासँगै विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका 2076 खारेज भएको छ। यद्यपि पुरानो निर्देशिका अनुसार भएका काम कारवाही भने नयाँ निर्देशिका अनुसार भएको मानिने व्यवस्था गरिएको छ। निर्देशिका अनुसार वितरण अनुमति प्राप्त संस्थाले महसुल निर्धारणका लागि आयोगमा निवेदन दिनुपर्नेछ। सामान्य अवस्थामा नयाँ आर्थिक वर्षका लागि महसुल प्रस्ताव कम्तीमा 120 दिन अघि पेश गर्नुपर्नेछ। एक आर्थिक वर्षमा एकपटक मात्रै महसुल निर्धारणको निर्देशन दिन पाइने व्यवस्था गरिएको छ। कम्तीमा 3 वर्षमा एकपटक महसुल पुनरावलोकनका लागि निवेदन दिनुपर्नेछ। महसुल निर्धारण गर्दा आयोगले लेखा परीक्षण गरिएको वित्तीय विवरण, विद्युत खरिद लागत, संचालन तथा मरमत खर्च, कर्मचारी खर्च, ऋणको ब्याज, राजकट्टी आयकर र भूपुँजीमा प्रतिफल लगायतका आधारमा वार्षिक आवश्यक आय निर्धारण गर्नेछ र सोही आधारमा विभिन्न उपभोक्ता वर्ग, भोल्टेज, समय र मौसम अनुसार महसुल दर तय गरिने व्यवस्था गरिएको निर्देशिकामा उल्लेख छ। निर्देशिकाले उत्पादन व्यवसायका लागि सो पुँजीमा अधिकतम 16, प्रसारण व्यवसायका लागि 15.5 र वितरण व्यवसायका लागि 16.5% प्रतिफल दिन सकिने व्यवस्था गरेको छ। आयोगको आयोजना निर्धारित समय अघि सम्पन्न गर्ने वा वितरण नोक्सानी घटाउने संस्थालाई थप 1% प्रसारण प्रतिफल दिन सकिने पनि निर्देशिकामा उल्लेख गरिएको छ।
1: सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानका सुकुम्बासी बस्तीबाट विस्थापित भएका बाल बालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले साउन 18 गते उक्त आदेश जारी गरेको हो। बाल बालिकाको क्षेत्रमा क्रियाशील बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेल र मानव अधिकारको क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालयका तर्फबाट वरूण बस्याल सहितले दायर गरेको उत्प्रेषण सम्बन्धी रेटमाथि प्रारम्भिक सुनवाई गर्दै अदालतले विस्थापनका कारण बालबालिकाको शिक्षामा गम्भीर असर परेको देखिएको उल्लेख गरेको हो। अदालतले विस्थापित बालबालिकाको विद्यालय भर्ना, पठन पाठनको निरन्तरता तथा आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक रहेको ठहर गरेको छ। आदेशमा सुकुम्बासी क्षेत्रका विद्यालय उमेरका बालबालिका विद्यालयबाट बाहिरिन सक्ने, भर्ना नभएका बालबालिका शिक्षाको अधिकारबाट वञ्चित हुन सक्ने तथा विस्थापनका कारण उनीहरूको जीवन र विकासमा प्रतिकूल असर पर्न सक्ने अवस्था रहेको उल्लेख गरिएको छ। राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषय समेतलाई आधार बनाउँदै अदालतले तत्काल संरक्षण आवश्यक रहेको निष्कर्ष निकालेको छ। अदालतको आदेशका बारेमा सीआईएनसँग कुराकानी गर्दै सिजपका अध्यक्ष पौडेलले भन्नुभयो,
4: सर्वोच्च अदालतमा दायर भएको रिटमाथि बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणको विषयमा विशेष गरी भूमिहीन बालबालिकाको सवालमा जुन किसिमको आदेश भएको छ, यो आदेशले बाल अधिकारको संरक्षण र सम्वर्धनको निम्ति न्यायपालिकाले जुन किसिमको आदेश अन्तरिम आदेश जारी गरेको, यसले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण, उनीहरूको आवासको अधिकार सुनिश्चित गर्न चाहिँ योगदान पुर्याउँछ भन्ने हामीले अपेक्षा लिएका छौं। अन्तरिम आदेशलाई यथाशक्य छिटो कार्यान्वयन गर्नका निम्ति हामी जोरदार माग गर्दछौ।
1: सर्वोच्च अदालतले विस्थापित बालबालिकाको पहिचान र प्रमाणीकरण गरी विद्यालय भर्ना भएका बालबालिकाको शिक्षालाई निरन्तरता दिन तथा भर्ना नभएका बालबालिकालाई साउन मसान्तभित्र नजिकको विद्यालयमा अनिवार्य र निशुल्क भर्ना गराउन आदेश पनि दिएको छ। निशुल्क पाठ्यपुस्तक, पोशाक, यातायात सुविधा, शैक्षिक सामग्री, मनोसामाजिक परामर्श तथा अपाङ्गता भएका बालबालिकाका लागि आवश्यक सहयोगी सेवा समेत उपलब्ध गराउन भनिएको छ। अदालतले विस्थापनबाट थप असर पर्ने अवस्था भए आवश्यकता अनुसार आवासीय शिक्षाको व्यवस्था गर्न तथा बालबालिकाका लागि अनुकूल वातावरण निर्माण गर्न सम्बन्धित स्थानीय निकायसँग समन्वय गर्न पनि सरकारलाई निर्देशन दिएको छ।
2: यसैबीच संस्थापन गगन थापा र इतरपक्षी शेरबहादुर देउवा विभाजनको डीलमा पुगेका बेलामा प्रमुख प्रतिपक्षी दल कांग्रेसको आधिकारिकता विवाद बिउतिएको छ। तत्कालीन सभापति देउवाले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएसँगै अब पूर्ण इजलासमा पुनः शुरूदेखि नै सुनाई हुनेछ। 2082 पुसमा थापा समूहले गरेको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले 2 माघ 2082 मान्यता दिँदै पदाधिकारीको सूची अध्यावधि गरेको थियो। त्यस विरूद्ध तत्कालीन सभापति देउबा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का 4 माघमा सर्वोच्च जानुभएको थियो। 4 वैशाखमा न्यायाधीश द्वय सारंगा सुवेदी र निरपधौच निरौलाको इजलासले थापा नेतृत्वको कार्यसमितिलाई अधिकारिकता दिने आयोगको निर्णय नै सदर गरेको थियो। फेरि देउबा र खड्काले 7 साउनमा पुनरावलोकनका लागि निवेदन दर्ता गराउनु भएको थियो। हिजो प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय, श्रीकान्त पौडेलको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएको हो। इजलासले देउबा पक्षलाई सुनाईको मौका नै नदी, निर्वाचन आयोगको निर्णय सदर गरेको भन्दै यसअघिको फैसला पुनरावलोकन आवश्यक रहेको ठहर कांग्रेसको थियो। पुनरावलोकनको निर्णय आएसँगै कांग्रेसका नेता मीन विश्वकर्माले सीआईएनलाई भन्नुभयो,
5: अहिलेसम्म पार्टी नमिलेको तर अदालतले फेरि यो मुद्दा हेर्नुपर्ने व्यक्तिगतको निर्णयहरू चाहिँ त्रुटिपूर्ण देखियो, बेलुको देखिन जस्तो भयो भनेको हुनाले अब फेरि यो मुद्दा अदालतमा विचाराधीन रहेको हुनाले अब आपसी वार्ता छलफल चाहिँ अनौपचारिक त हुन गर्न सकिने भयो तर पार्टीको औपचारिक वार्ता छलफल भन्ने कुरा शर्त आदि इत्यादि केही पनि नहुने भयो। त्यसैले अब अदालतको आजको आदेश चाहिँ हाम्रा लागि स्वागत योग्य छ र हामीले हाम्रो निवेदनको सुनवाई भएकोमा हामी खुसी व्यक्त गर्दछौ। तर यसले हार्दिक भन्दा पनि पार्टी, नेपाली कंग्रेस पार्टी जसरी 14 महाधिवेशनमा एकरूपता एकताबद्ध भएर 14 महाधिवेशन गरेका थियौं, यसले 15 महाधिवेशन पनि एकताबद्ध भई 15 महाधिवेशन गर्ने सम्भावनाको ढोका चाहिँ खोलेको छ। त्यसैले अदालतले पार्टी हामीलाई विभाजित बनाएको भन्ने हामीलाई महसुस भएको थियो। अब अदालतले नै हाम्रो पार्टी एकता गर्ने वातावरण बनायो।
2: यसैबीच स्वास्थ्य उपचारका लागि गत फागुनमा सिंगापुर हुँदै हङकङ पुग्नुभएका कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउबा नेपाल फर्किने तयारी गर्नुभएको छ। उहाँ साउन 26 गते नेपाल फर्किने तयारी गर्नुभएको नेता प्रकाश शरण महतले जानकारी गराउनु भएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा विकास निर्माण र सुविधापछि बसाई सरेकाहरू पनि गाउँ फर्काँदै
1: व्यवसाय गर्ने भनेर सरेको थियौँ अनि त्यस पछाडि अहिले हामीले उतै अब बाटोहरू पनि बन्नु अब सुविधाहरू पनि आउन थाल्यो त्यही भएर हामी अहिले खरामी टाढामा यसो सानो आफ्नै घरमा होटल व्यवसाय गरेर बसिरहेको छ।
2: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव, साहसिक पर्यटनमा कोशीले लगाएको करमा व्यवसायको असन्तुष्टि, वातावरण संरक्षण ऐन संशोधन गर्दा मन परि गर्न खोजिएको विज्ञहरूको आरोप लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
4: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
5: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
3: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
4: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
6: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
6: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
2: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हेलो सरकारलाई स्तर उन्नति गरी नागरिकका गुनासो सम्बोधन गर्न एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ। प्रत्यक्ष रूपमा आम नागरिकको गुनासा सुन्न तथा यथासज्ञ छिटो हल गरिने उद्देश्यसहित तत्कालीन सरकारद्वारा 2068 कार्तिक सत्रमा हेलो सरकार कार्यक्रम शुरू गरिएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय हेलो सरकार शाखाका उप सचिव कृष्ण सापकोटाले एकीकृत सेवा व्यवस्थापन प्रणालीका लागि एकीकृत अवधारणा पत्र, विस्तृत अवधारणा पत्र र कार्ययोजनाको मसौदा तयार गरी छलफलका लागि पेश गरिएको समेत जानकारी दिनुभयो।
0: वातावरण संरक्षण ऐन 2076 संशोधन गर्न तयार पारिएको विधेयकमा वातावरण निरीक्षक र वातावरण परीक्षक पदको न्यूनतम शैक्षिक योग्यता सम्बन्धी प्रावधानमा गम्भीर त्रुटि रहेको भन्दै देशभरका विश्वविद्यालय, केन्द्रीय विभाग तथा आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूले संयुक्त रूपमा सरकारको ध्यान आकर्षण गराएका छन्। त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय लगायत 16 शैक्षिक निकायका वातावरण विज्ञान तथा वातावरण इन्जिनियरिङ विभागका प्रमुख तथा संघका प्रतिनिधिहरूले हस्ताक्षर गरी यस्तो माग राखेका हुन्। प्रस्तावित विधेयकको दफा 2, 6, फ दुई र फ तीनमा वातावरण निरीक्षक र वातावरण परीक्षकका लागि वातावरण क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध नरहेका अन्य विषयमा स्नातक गरेका र 2 वर्ष स्थायी सेवामा रहेका कर्मचारीलाई पनि समान रूपमा योग्य मान्ने व्यवस्था गरिएको छ। यसलाई विज्ञहरूले गम्भीर त्रुटि भनेका छन्। वातावरण संरक्षण ऐन 2053 र नियमावली 2054 जारी भएता त्रिभुवन विश्वविद्यालय लगायत 5 विश्वविद्यालयले स्नातक बीएससी बीई र स्नातकोत्तर एमएससी एमई तहमा वातावरणीय अध्ययनका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्। प्राविधिक ज्ञान नभएका अन्य विषयका स्नातकहरूलाई समेत यस्तो पदमा नियुक्ति गरिँदा वातावरण निरीक्षक पदको प्राविधिक चरित्र र पेशागत मर्यादामा आघात पुग्ने, वातावरणीय अध्ययन निरीक्षण र वैज्ञानिक निर्णय प्रक्रियाको गुणस्तर खस्किने, वातावरणीय सुशासन कमजोर भई वातावरणीय जोखिम बढ़ने भन्दै ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ। संविधानले मौलिक हकका रूपमा प्रत्याभूत गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकमाथि समेत असर पुर्याउने र नेपालले हासिल गर्न खोजेको दिगो विकासको अवधारणामाथि पनि आँच पुर्याउने भएकाले तत्काल संशोधन गर्न पनि माग गरिएको छ।
2: अब काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। कान्तिपुरको पहिलो पृष्ठमा नेपाल भारत संयुक्त जलस्रोत समिति बैठक सेप्टेम्बरमा 4 वर्षपछि पञ्चेश्वर आयोजनाबारे छलफल हुँदै शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। नेपाल र भारत बीचको सीमा नदी महाकालीमा निर्माण हुने पञ्चेश्वर बहुद्देश्यीय आयोजना अगाडि बढ़ाउने विषयमा 4 वर्षपछि छलफल हुने भएको छ। आगामी सेप्टेम्बरमा भारत नेपाल जलस्रोत सम्बन्धी संयुक्त समिति र जलस्रोत सम्बन्धी संयुक्त थाई प्राविधिक समितिमा उक्त विषयलाई छलफलका रूपमा समावेश गर्ने तयारी गरिएको हो। त्यस्तै काठमाण्डुका सड़क र यातायातका लागि नयाँ गुरु योजना, मेट्रो रेलदेखि द्रुत वर्षसम्मका सेवा प्रस्ताव शीर्षकमा सजना बरालले खबर लेख्नु भएको छ। जाइकाको सहयोगमा तयार गुरु योजना मन्त्री परिषदबाट स्वीकृति हुने अपेक्षा छ। 2050 सड़क पूर्वाधार र यातायात अवस्थालाई मार्ग निर्देशन गर्ने र फास्ट ट्र्याकका विषयमा भने नेपाली सेना र सरकारबीच समन्वय अभाव भएको खबरमा उल्लेख छ। समस्याग्रस्त सहकारीका 2700 बचतकर्ताले फिर्ता पाए 3.5 करोड़ शीर्षकमा पनि अर्को खबर प्रकाशित छ भने भित्री पृष्ठमा साहसिक पर्यटनमा कोशीले लगाएको करमा व्यवसायको असन्तुष्टि शीर्षकमा विनोद घिमिरेले खबर लेख्नु भएको छ। धनकुटाको भेडेटार पूर्वकै कहलिएको पर्यटकीय गन्तव्य मानिन्छ। तराई र पूर्वी सीमाका भारतीय शहरबाट नजिक भएकाले त्यहाँ वर्षैभरि पर्यटकको चलफल हुने गरेको छ। त्यस्तै भित्रपृष्ठमै गण्डकीमा गाजा कानून के छन् मापदण्ड शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
0: गोर्खापत्र दैनिकमा कर्मचारी सरूवामा अनलाइन प्रणाली, अब सधैँ दुर्गममै मात्र बस्नु नपर्ने शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ। सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ आफू अनुकूल कार्यालयमा बस्ने परम्परा तोडिएको छ। विशेष गरी सिंहदरबार तथा सुविधा सम्पन्न शहर केन्द्रित रहेर वर्षौंसम्म आफू अनुकूल कार्यालयमा बस्ने कर्मचारीलाई वर्तमान सरकारले अनलाइन सरूवा प्रणालीका आधारमा दुर्गम क्षेत्रमा सरूवा गर्न थालेको छ। लामो समयदेखि दुर्गम क्षेत्रमा बसेर काम गर्न बाध्य कर्मचारीको सुगममा सरूवा हुन थालेको छ। यसअघिसम्म पहुँचविहीन कर्मचारी दुर्गम क्षेत्रमा मात्रै बस्नुपर्ने बाध्यता रहेको थियो। अनलाइनबाटै वैदेशिक कागजात प्रमाणीकरण शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। विदेश जाने कागजपत्र बनाउने अनावश्यक झन्झटबाट आम नागरिकले मुक्ति पाउने भएका छन्। सरल, सहज र सर्वसुलभ सेवा प्रदान गर्ने सरकारको उद्देश्य अनुसार विदेश जाने कागजात अनलाइन प्रणालीबाट बन्ने भएपछि नागरिकले अनावश्यक झन्झट बिहोर्न नपर्ने भएको हो। यसअघि प्रमाणीकरणका लागि टाढाका जिल्लाबाट आएका सेवाग्राहीले कागजातमा सामान्य त्रुटि वा अपोग कागजात भएमा पुनः सम्बन्धित स्थानीय तह वा अन्य निकायमा फर्किनुपर्ने बाध्यता रहेको थियो। भित्री पन्नामा कर्मचारीको नयाँ तलबमान स्वीकृत भएको बारेमा खबर छ भने बढ़ी आउँदैछन् ग्यास बुलेट, तर पनि अभाव। पछिल्लो 20 दिनमा वीरगंज नाका भएर 979 बुलेट भित्रिएका छन्। समस्या सुन्न फोन नम्बर सार्वजनिक गरिएको बारेमा पनि खबर छ। उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न यदि कठिनाई भयो भने 98511 16773 सम्पर्क गरेर जानकारी गराउन सकिनेछन् र आवश्यकता परिपूर्तिका लागि सहजीकरण हुने भएको छ। आर्थिक कारोबार दैनिकमा चार दशकपछि नयाँ खानी ऐन संसदमा अनुमति बिना खानी उत्खनन गरे 1 करोड़सम्मको जरिवाना शीर्षकमा खबर छापिएको छ भने भूमिगत सुरुङदेखि मेट्रो रेलसम्म प्रस्ताव लागत 6 खर्ब शीर्षकमा 25 वर्षे काठमाडौँ उपत्यका शहरी यातायात गुरू योजनाको मसौदाको बारेमा खबर छ। नयाँ पत्रिका दैनिकमा देशमा ग्यास भण्डारण गृह बनाउने योजना 10 वर्षदेखि अलपत्र भएको बारेमा खबर छ भने खोला किनारको बस्ती हटाइएको 4,000 रूपनी जग्गामा पार्क करिडोर र व्यायामशाला बनाउने योजना बारेको खबर पनि छापिएको छ। भित्री पन्नामा देशभर 50,000 भन्दा बढ़ी अस्थायी करार र ज्यालादारीका कर्मचारी संघका करार कर्मचारी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन भएको बारेमा पनि खबर छापिएको छ। भित्री पन्नामा सरकारी लटरीबाट आज 25 लाख वितरण हुने शीर्षकमा खबर छ। सरकारले आज 100 रूपियाँ भन्दा बढ़ीको वस्तु तथा सेवा खरिद गर्दा बिजक लिएका उपभोक्ताहरू मध्येबाट 15 जनालाई जनै 1 लाख र 1 जनालाई 10 लाख रूपियाँ वितरण गर्न लागेको छ। नागरिक दैनिकमा निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव शीर्षकमा खबर छ भने आफन्त नजिक नहुँदा कुरूवा संकट शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको खबर छापिएको छ। भित्रीपन्नामा नेपाली संसदका प्रवृत्ति अन्तर्राष्ट्रिय मापदण्ड भन्दा बाहिर गएको हो शीर्षकमा ईश्वरी सुविदीले लेख्नु भएको खबर पनि छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। कुवेत सरकारले स्थानीय इरानी विद्यालय बन्द गर्न निर्देशन दिएको छ। शिक्षा मन्त्रालयको एक स्रोतले एएफपीलाई यसबारे जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। निर्देशन मध्यपूर्व युद्धका क्रममा इरानले कुवेतमा बारम्बार आक्रमण गरेपछि आएको जनाइएको छ। यमनमा हुती मिसाइल र ड्रोन आक्रमणमा 38 सरकारी सैनिकको मृत्यु भएको छ। 29 जना घाइते भएका छन्। यसलाई दुई पक्षबीच घातक आक्रमण भनिएको छ। मिसाइल आक्रमणले मरीब प्रान्तको शिविरमा बिहानै निशाना बनाएको थियो र नाइजेरियाको मध्य क्षेत्रमा सशस्त्र द्वन्द विद्रोहीद्वारा धेरै महिनादेखि बन्धक बनाइएका कम्तीमा 308 व्यक्तिको उद्धार गरिएको छ। फेब्रुअरी 3 र 4 उत्तर मध्य राज्य क्वारा र नाइजरमा छुट्टा छुट्टै आक्रमणमा उनीहरू अपहरणमा परेका थिए।
0: साझा खबरमा अब खेल खबर। गण्डकी प्रदेश सरकार अन्तर्गतको प्रदेश खेलकुद परिषदले वितरण गरेको गण्डकी प्रदेश खेलकुद पदक विवादमा परेको छ। प्रदेशका खेलाड़ी प्रशिक्षक खेल क्षेत्रमा लागेका व्यक्ति संघ संस्था र उनीहरूले गरेको योगदानको सम्मान गर्ने उद्देश्यसहित स्थापित पदक वितरण प्रक्रिया अपारदर्शी भएका कारण पहिलो प्रयासमै विवादास्पद बनेको हो। पदक वितरणका लागि परिषदको नियामक निकाय सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा व्यवस्थापन सम्बन्धी कार्यविधि 2081 जारी गरेको थियो। सोही कार्यविधि अनुसार आर्थिक वर्ष 81-82 पदक 30 असार 2083 वितरण गरिएको थियो र छनौट समितिमा बदमाशी भएको भनेर आरोप पनि लागेको छ। नेपालका नम्बर 1 खेलाड़ी वाङचु तामाङ प्रथम काठमाण्डु खेल मण्डल नेपाल टप 16 ग्राण्ड मास्टर्स स्नुकर च्याम्पियनशीपको सेमी फाइनलमै पराजित हुनुभएको छ। काठमाण्डु खेल मण्डल एनआरटीको आयोजनामा त्रिपुरेश्वर स्थित क्लबकै भवनमा भएको प्रतियोगितामा बिहिबार दोस्रो सेमी फाइनलमा उहाँ सबिन तामाङसँग 5-4 फ्रेमले स्तब्ध हुनुभएको पत्र पत्रिकाहरूले पनि खबर छापेका छन्। त्यसै गरी भर्खर सम्पन्न विश्वकपको सह आयोजक राष्ट्र क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व क्षमतामाथि अब आफूलाई विश्वास नरहेको बताउनु भएको छ। क्यानाडाका प्रधानमन्त्रीलाई इन्फान्टिनोप्रति विश्वास नरहेको पाइएको छ।
2: विकास र सुविधाले नागरिकको सोचाइ र समृद्धिमा पार्ने प्रभाव रिपोर्ट कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
3: साझा खबरमा अब सुविधाले ल्याउने परिवर्तनको कुरा 2065 सालमा संसदीय विकास कोषको रकमबाट शुरू भएको तमोर करिडोरका कारण कोशी पहाड़ी जिल्लावासीलाई सजिलो भएको छ. सड़क निर्माण भएसँगै धनकुटा र आसपासका पहाड़ी बस्तीबाट वर्षौं अघि बसाई सरेर सरेका परिवारहरू आफ्नै जन्मथलो फर्किन थालेका छन्. सड़कले केवल दूरी घटाएको छैन, गाउँमा सम्भावनाको ढोका पनि खोलिदिएको छ.
4: चौबिसै गाउँपालिका चार फलामेटार कुनै बेला कुटाकै दुर्गम बस्ती मध्ये एक मानिन्थ्यो, तर अहिले यहाँ सड़कसँगै बिजुली, खानेपानी, संचार र यातायातको पहुँच विस्तार भएको छ. स्थानीय उत्पादन बजार पुग्न थालेका छन् भने दैनिक उपभोग्य सामग्री पनि गाउँमै उपलब्ध हुन थालेका छन्. यही परिवर्तनले स्मृति लिम्बुको परिवार पनि गाउँ फर्किएको छ.
5: बसाइ किन सरेको भन्दाखेरि मेरो ससुराबा पनि बिरामी हुनुहुन्थ्यो, ब्लड क्यान्सर लागेको थियो. अब हामी पनि केही डाइरेक्ट व्यवसाय गर्ने भनेर सरेको थियौँ. अनि त्यस पछाडि अहिले हामीले उतै अब बाटोहरू पनि बन्नु, अब सुविधाहरू पनि आउन थाल्यो. त्यही भएर हामी अहिले थलामेटारमा यसो सानो आफ्नै घरमा होटल व्यवसाय गरेर बसिरहेको छौँ.
4: थलामेटार मात्रै होइन, तमोर करिडोर अन्तर्गत पर्ने सदमटार, हंसमोरङ र भैँसेटार जस्ता बस्तीमा पनि बसाई सरेका परिवारहरू गाउँ फर्किने क्रम शुरू भएको छ. गाउँ फर्किएकाहरू वैकल्पिक व्यवसायमा जोडिएका छन्। कसैले तरकारी खेती गरिरहेका छन् भने कतिले होटल व्यवसाय समेत चलाएका छन्। चौबिसे गाउँपालिका चार कुरुलेका महेन्द्र न्यौपानी:
6: तमोर करिडोरले गर्दाखेरि पहिलेको भन्दा धेरै परिवर्तन आएको छ. सबैको जीवन स्तर धेरै उच्च भएको छ, सुध्रेको छ. त्यहाँ ठाउँ छोडेर गएको मान्छेहरू अहिले चाहिँ फेरि पसै सर्दा पुनः आफ्नै गाउँमा फर्केर आएर चाहिँ अब होटल व्यवसायदेखि कृषि व्यवसायदेखि लिएर गरिरहेको छ.
4: तमोर करिडोर निर्माणले यातायातको सुविधा मात्र दिएको छैन, गाउँ छोडेकाहरूलाई धेरै आफ्नै माटोसँग जोडिने आत्मविश्वास पनि थपेको छ. चौबिसे गाउँपालिका चारका जनप्रतिनिधि सबिना लकान्द्री:
7: बसाई सरेर जानुहुने हाम्रा आफ्ना आफन्तहरू फर्केर राम्रो बस्ती बसालेर चाहिँ व्यापार व्यवसाय गरेर चाहिँ आफ्नै गाउँमा केही गर्दा हुने रहेछ भन्ने हेतुले राम्रो काम गरेर उदाहरणीय बन्नु भएको छ र यो परिवर्तन करिडोर बनेसँगै यो परिवर्तन भएको हो.
4: भारतको जोगमुनीबाट तमोर नदीको किनार हुँदै चीनको तिब्बतलाई जोड्ने उद्देश्यले संविधान सभा सदस्य हेमराज भण्डारीको संसदीय विकास कोषबाट 2065 सालमा 10 लाख बजेट विनियोजन गरेर उपभोक्ता समिति मार्फत काम शुरू भएको थियो. त्यसपछि धनकुटाको मूलघाटदेखि पाँच थरको सुभाङसम्म 2066 सालमा ट्र्याक खोल्न 6 अर्ब 15 करोड 14 लाखमा ठेक्का सम्झौता भई काम शुरू भएको थियो. तमोर करिडोरका मुख्य अभियन्ता हेमराज भण्डारी:
8: भौतिक पूर्वाधार सामान्य कुरा हो भनिन्छ, तर भौतिक पूर्वाधारले मान्छेको चेतनामा पनि विकास गर्दो रहेछ, उसको काम गर्ने तौर तरिकामा पनि विकास गर्दो रहेछ, उसले खेती गर्ने र उत्पादन गर्ने तरिकामा पनि विकास गर्दो रहेछ. जो गएका मान्छेहरू पनि फर्किनेतिर छलफल गर्न थाले भन्दा यसले ठूलो परिवर्तन ल्यायो. समग्र त्यो क्षेत्रको मानिसहरूको जीवनमा चाहिँ एउटा कायापलट ल्याउने योजनाको रूपमा, आयोजनाको रूपमा विकास भएको हेर्दाखेरि त्यहाँका मान्छेहरूसँगको छलफलमा, भेटघाटमा उनीहरूले फोन गर्छन्, कुराकानी गर्छन्, अनि त कहिले धन्यवाद दिन्छन्, कमसेकम तपाईँले सुरुवात गरिदिनु भयो भन्छन्. एउटा राजनीतिक कार्यकर्तालाई, एउटा अभियन्तालाई एउटा त्योभन्दा ठूलो आत्मसन्तुष्टि र खुसी चाहिँ अरू केही पनि नहुँदो रहेछ.
4: तमोर करिडोर अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँच थरको गणेशचुकसम्मको 155 किलोमिटर मध्ये हालसम्म 73 किलोमिटर सड़क कालोपत्र भइसक्यो छ. तर यस सड़क खण्डमा पर्ने 8 वटा मोटरेबल पुल निर्माणको कामले गति नलिँदा तमोर करिडोर सड़कबाट यात्रुहरूले अपेक्षा गरे जतिको सुविधा भने पाउन सकेका छैनन्। गोपाल बराइली, CIN रेडियो, धनकुटा FM, धनकुटा.
3: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक.
9: सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकाको अधिकार सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश. समस्याग्रस्त सहकारीका 27 बचतकर्ताले फिर्ता पाए 3.5 करोड़ विद्युत महसुल निर्धारण गर्न नयाँ निर्देशिका लागू.
3: 4 वर्षपछि पञ्चेश्वर आयोजनाबारे नेपाल भारत बीच छलफल हुँदै कांग्रेस विभाजन तत्काललाई टर्यो. पूर्व सभापति देउबा 26 साउनमा स्वदेश फर्किने.
9: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव. साहसिक पर्यटनमा कोशीले लगाएको करमा व्यवसायको असन्तुष्टि.
3: 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
9: सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकाको अधिकार सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश. समस्याग्रस्त सहकारीका 27 बचतकर्ताले फिर्ता

0: संशोधन गर्दा मन पनि गर्न खोजिएको विज्ञहरूको आरोप।
1: मध्य पूर्व द्वन्द्व सर्किँदा स्थानीय इरानी विद्यालय बन्द गर्न कुवेत सरकारको निर्देशन। यमनमा हुथी विद्रोहीको आक्रमणमा 38 सरकारी सैनिकको मृत्यु। नाइजेरियामा अपहरणमा परेका 300 भन्दा बढ़ीको उद्धार।
0: र गण्डकीमा वितरण गरेको खेलकुद पदक विवादित। काठमाडौँमा जारी स्नुकर प्रतियोगितामा सबिन र रोहितले फाइनलमा प्रतिस्पर्धा गर्ने। संस्कृति विद्यालय 10 टोप्स अन्तर्विद्यालय फुटसल च्याम्पियन।
1: ताजा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ। पछिल्लो समयमा सभामुखले कालो चश्मा लगाएर संसदको बैठकमा आउन नमिल्ने भनेर निर्देशन दिनुभएको छ। त्यो कतिको पालना हुन्छ आज भोलिमा नै देखिनेवाला छ। र विशेष त प्रधानमन्त्री बालेन, जसले कालो चश्मा लगाउने, कालै लुगालत्ता लगाएर विभिन्न सार्वजनिक समारोहमा देखिने प्रवृत्ति उहाँको छ र उहाँलाई कतिपय अरू सांसदले पनि राखेका छन्। यहाँ एउटा बन्द कोठाभित्र प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति कुर्सीमा तत्क बसेका छन् र चश्मा कालो छ, त्यसैले अलिकति तल नाकको डाडीसम्म तानेर केही भनिराखेको जस्तो देखिएको छ। माथि यस्तो लेखिएको छ, लभ यू सभामुखज्यू, कालो चश्मा लाउनेहरू संसद जाने नै होइन नि।
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: नमस्कार. संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ. देशभरका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्. संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं. आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि बुद्धि प्रसाद पन्त उर्फ हरि, हरिको नामले अलि बढ़ी चिनिने व्यक्तित्व हामीसँग हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ मानिसहरू.
2: धन्यवाद.
1: तपाईँ आफै राष्ट्रिय राजनीतिमा प्रवेश गरेको लामो समय नभइसकेको अवस्थामा अलि ठाडो खालको उडान भयो, राजनीतिक उडान होइन, कस्तो लागिरहेछ त्यहाँबाट अगाडि बढौं?
2: ठाडो उडान त नभनौं, किनभने म पर्सा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको पर्सा जिल्ला सभापतिको रूपमा संयोजकको रूपमा, त्यसपछि जिल्ला भेला मार्फत चाहिँ सभापति चुनिएर अनि फेरि यो जिल्ला अधिवेशनबाट चाहिँ पर्सा जिल्ला सभापतिको रूपमा अनुमोदित भइसकेको अवस्था हो. त्यस कारण यसलाई ठ्याक्कै ठाडो त नभनौ होइन, राजनीतिमा रहेर बुझेर आएको हो.
1: भनेको 81 सालमा चाहिँ रासोपा पर्साको जिल्ला सभापतिको रूपमा तपाईँ चुनिनुभयो, छानिनुभयो.
2: हजुर हजुर.
1: त्यस पछाडि दोस्रो कार्यकालको लागि पनि तपाईँ नै निरन्तर रहनुभयो. तपाईसँग राजनीतिक चेतना अथवा केही गरौं भन्ने त्यो जोस जाँगर अलि उहिलेदेखि थियो, अवसर ढिला पाउनुभयो अथवा तपाईँले ठिक समयमा ठिक अवसर अथवा ठिक खालको जिम्मेवारी पाउनुभयो लाग्छ?
2: अनि म चाहिँ नि होटल तथा पर्यटन व्यवसायीको भूमिकामा पहिले रहँदै गर्दाखेरि पनि थोर बहुत राजनीतिक चेतना त थियो नै, तर अब कुन चाहिँ अब त्यति बेलाको अवस्थामा, तत्कालीन अवस्थामा अब सबै राजनीतिक दलहरू हेर्दाखेरि उस्तै, सबै राजनीतिक दलहरूप्रति जनताको वितृष्णा, त्यस कारण ठ्याक्कै अब चाहिँ राजनीतिमा छिर्ने, राजनीतिमा आउने मुड बनाएको थिइनँ. तर पछि चाहिँ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी, हाम्रा आदरणीय सभापति रवि लामिछानेज्यूको नेतृत्वमा चाहिँ जब यो पार्टी स्थापना भयो, त्यसपछि चाहिँ हामीले त्यो हामी साथीभाइहरू सल्लाह गऱ्यौँ र मलाई पनि यो पार्टीको नीति र यो पार्टी यो हाम्रो चाहिँ सभापतिज्यूले गर्न खोज्नुभएका चाहिँ कामहरू देखेर म पनि प्रभावित भएँ, त्यसकारण म राजनीतिमा आएको हुँ.
1: त्योभन्दा अगाडि राजनीतिमा लाग्नुपर्छ अथवा यो खालको यात्रा हुन्छ भन्ने तपाईँले सोचेकै, त्यो परिकल्पना गरेकै, सपना बनाएकै थियो कि अलि आकस्मिक जस्तो भयो?
2: होइन, यो ठ्याक्कै राजनीति भन्दा पनि म चाहिँ होटल तथा पर्यटन व्यवसाय संघ पर्साको अध्यक्षको रूपमा पनि म लगभग 6 वर्ष त्यसमा रहेँ. बिरगन उद्योग वाणिज्य संघमा पनि म 2 कार्यकाल बसे र होटल तथा पर्यटन व्यवसाय महासंघको चाहिँ केन्द्रीय सचिवको रूपमा पनि रहे. भनेको मतलब मैले यो सांगठनिक राजनीतिमा म नभए पनि

0: व्यावसायिक मेरो आफ्नो मेरो फिल्डमा त्यसलाई पनि एउटा राजनीति नै भन्नुपर्छ. अब चाहिँ केन्द्रीय सचिव अनि त्यसपछि उद्योग वाणिज्य संघको कार्यकारिणी समिति, होटल तथा पर्यटन व्यवसाय संघ पर्साको अध्यक्ष भनेपछि लगभग लगभग म व्यावसायिक राजनीतिमा थिएँ. यो चाहिँ यो मूल राजनीति भनौँ, यसमा चाहिँ आउँछु भने ठ्याक्कै अब थिएन, तर अब यो उचित समय थियो. अब यो देशको लागि केही गर्नुपर्छ भन्ने युवाहरू सबै त्यो अगाडि बढिएको अवस्था थियो. त्यस किसिमले म चाहिँ राजनीतिमा आएको हुँ.
1: व्यावसायिक जीवनबाट राजनैतिक जीवनमा आउँदै गर्दाखेरि त्यो लय मिलेको जस्तै भइरहेको छ कि केही त्यस्तो अन्यल अथवा दुविधा जस्तो पनि हुँदो रहेछ सांसद भइसकेपछि?
0: होइन, यो त बिल्कुल फरक हुने नै भयो. व्यावसायिक राजनीति र यो मूलधारको राजनीति, देशको राजनीति त ठ्याक्कै फरक हुने नै भयो. धेरै कुराहरू चाहिँ अब चुनावमा चाहिँ होमिनीदेखि लिएर अब साथीभाइहरूसँगको एउटा संगठन निर्माणदेखि लिएर अब केही कुराहरू मिल्लाजुल्ला छन्, केही कुराहरू फरक छन्. अहिले चाहिँ संसदको रूपमा पनि अब चाहिँ नयाँ भएको कारणले गर्दाखेरि अलिक फरक अनुभव त हुने नै भयो.
1: पर्सा एकबाट निर्वाचित भइसकेपछि हुन त लामो समय भएको छैन यो संसदको यात्रा. अहिलेसम्मको अवस्थामा मैले पर्सा एकका जनतासँग अथवा त्यहाँको नागरिकसँग यो वाचा गरेको थिएँ त्यो पूरा हुन थाल्यो बिस्तारै अथवा मैले काम गर्न थालेँ भन्ने हो कि अझै त्यो कामको बारेमा भन्ने बेला भइसकेको छैन?
0: होइन, अब यसको सुरुवाती हुँदैछ, सुरुवात हुँदैछ. जस्तै मैले अब प्रस्तावकबाट म निर्वाचित हुँदै गर्दाखेरि नारायणी रङ्गशालाको कुरा उठाएको थिएँ. अब अहिले त्यो नारायणी रङ्गशालामा चाहिँ 1500 करोड बजेट छुटिएर अब चाँडै नै त्यो टेन्डर भएर त्यो काम पनि अगाडि बढ्छ. मैले चाहिँ प्रसारिकबाट निर्वाचित हुँदै गर्दाखेरि नारायणी अस्पतालको कुरो उठाएको थिएँ र त्यसको पनि अब डिपिआरको चरणमा गइसकेको छ, त्यसलाई पनि धेरै परिवर्तन गर्नुपर्ने छ. निर्वाचनमा हुँदै गर्दाखेरि सिर्सिया नदीको कुरा उठाएको थिएँ, त्यो पनि अब सिर्सिया नदी सरसफाईको कुरा उठाएको थिएँ, त्यो पनि एउटा चाहिँ सुरुवाती चरणमा प्रवेश गरिसकेको छ. अब विशेष गरेर केन्द्रीय रूपमा जुन सुशासनको कुरा छ, त्यो केन्द्रीय सुशासनको कुराले त सबै क्षेत्रलाई जिल्लालाई छुने नै भयो. त्यस कारणले गर्दाखेरि त्यहाँका जनताले हाम्रो चाहिँ यो नयाँ अनुभूति गर्न सुरु भइसकेको अवस्था छ अहिले.
1: त्यो तपाईँले निर्वाचनको बेलामा जुन प्रतिबद्धता बाचा गर्ने हुन्छ नि हरेक सांसदले, हुन त सांसदको काम कानून निर्माण गर्ने हो भनेर सैद्धान्तिक रूपमा थियो भनेर बहस गर्छौं, तर चुनावको बेलामा पुल पुलिसा बाटोघाटोको कुरा गरिएन भने सायदै नागरिकले अहिले नै मतदान गर्ने स्थिति भइसकेको छ कि छैन सायद अर्को बहसको विषय होला. संख्यात्मक रूपमा हेर्ने हो भने तपाईँको त्यो प्रतिबद्धता र बाचा दर्जनौं संख्यामा छ कि अथवा सीमित विषयवस्तु मैले भनेको छु त्यो भित्र रहेर नै तपाईँले बाचा पूरा गर्दै जाने हो भविष्यमा?
0: होइन, मैले यो राजनीतिमा आउँदै गर्दा मैले एउटा के सिकेँ भने धेरै बाचाहरू गर्नुहुन्न, धेरै गर्न नसकिने कुराहरू बोल्नुहुन्न, जनतालाई झुक्याउनुहुन्न. किनभने अहिलेसम्म पुराना राजनीतिक दलहरूले त्यही गरे, गर्न सक्ने कुरा पनि भने, गर्न नसक्ने कुरा पनि भने. घर घरमा चाहिँ ग्यासको पाइपको कुराहरू पनि जोडिदिन्छु भने त्यो पनि भने, पानी जहाजको टिकट चाहिँ अर्को वर्ष हामी यहीँबाट काट्ने हो भने त्यो पनि भने. त्यस कारणले गर्दाखेरि यही पुराना राजनीतिहरूले गरेका गल्तीहरूबाट चाहिँ हामीले सिक्ने हो. त्यो गल्तीहरूबाट उहाँहरूले गरेको गल्तीको चाहिँ हामीले चाहिँ पाठ सिक्दै गर्दाखेरि त्यही गर्न नसकिने कुरा नभन्नु पर्ने रहेछ, अझ गर्न सक्ने. अब त्यो त मैले मात्रै होइन, समग्र मेरो पार्टीले पनि, हामीले त अब त्यो चाहिँ घोषणापत्र पनि भनेनौँ, करार पत्र भनेर भन्यौँ, बाचापत्र भनेर भन्यौँ. बाचापत्र भन्नाले अब बाचा भनेपछि अब एउटा नर्मली बुझ्ने भाषामा बाचा भनेपछि गर्नै पर्ने कुरा. त्यसरी चाहिँ केन्द्रीय लेभलबाट पनि म त्यसरी प्रशिक्षित भएँ र मैले चाहिँ स्थानीय लेभलमा पनि मैले त्यही प्रशिक्षण अनुसारै मैले चाहिँ एउटा राजनीतिबाट जानेको बुझेको अनुसारै मैले गरेँ. धेरै बाचा मैले गरिनँ.
1: जति गर्नुभएको छ त्यो पुरा गर्ने नै विचार गर्नुभएको छ होला 5 वर्षभित्रमा?
0: हो, होइन, त्यो गर्न सक्ने किसिमले नै बाचा गरिएको छ. हुन त तपाईँले भनेको जस्तै एउटा संसदको चाहिँ संसदीय भूमिका अलग्गै हुन्छ.
1: तपाईँले अघि जुन रङ्गशालामा पैसा परेको कुरा र सिर्सिया नदी जो वर्षौंदेखि दुर्गन्धित भएको बारेमा सम्भवत बीचमा यो उद्योग विभागले त्यहाँ ज जसले गल्ती गरेका छन् केही उद्योगहरूलाई कार्यवाहीको लागि परिपत्र गरेको त्यो निर्णय गरेको पनि हामीले सुन्यौं, होइन, यो सबैमा सांसद प्रत्यक्ष संलग्न हुँदो रहेछ कि अथवा सांसद पृष्ठभूमिमा हो निर्णय गर्ने चाहिँ फेरि सरकार मार्फतकै निकायहरू हुँदो रहेछन्? तपाईँको यो प्रारम्भिक चरणको अनुभवले चाहिँ के बताउँछ?
0: अब हामीले अब जस्तै म संसद छु, म संसदीय समितिमा छु, संसदीय समिति मार्फत हामीले सरकारलाई निर्देशन दिने होला. जस्तै अब त्यो सिसिया नदी फोहोर भइरहँदा प्रदूषित भइरहँदाखेरि हामीले अब संसदीय समिति मार्फत त्यहाँका उद्योगी व्यवसायीहरूलाई सचेत गराउनेदेखि लिएर सम्बन्धित सरकारी निकायहरूलाई चाहिँ त्यहाँनिर उचित कदम चाल्न, व्यापारीहरूलाई सचेत, व्यवसायी उद्योगी व्यवसायीहरूलाई सचेत गराउन, यदि उहाँहरूले त्यो सचेत गराउन गराउँदै पनि मान्नु भएन भने केही निर्णय लिन पनि हामी त्यसरी चाहिँ निर्देशन दिइरहेका हुन्छौँ। त्यस कारणले गर्दाखेरि संसदको अब चाहिँ अब यो प्रत्यक्ष कार्यकारी भूमिका नभए पनि चाहिँ संसदले आफ्नो भूमिका पनि राम्रोसँग निभाइदियो भने धेरै कुराहरू गर्छ।
1: सांसदले
0: आफ्नो भूमिका धेरै भूमिका निभायो भने पनि धेरै काम गर्न सकिन्छ जस्तो मलाई लाग्छ।
1: त्यो अनुभव भयो प्रारम्भिक चरणमा। तपाईँको मत परिणामको कुरा गर्दाखेरि 27,274 मत तपाईँले प्राप्त गर्नुभयो निर्वाचनको बेला, अनि निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप यादव जो पूर्व मन्त्रीको रूपमा पनि हुनुहुन्छ 13,030 मत ल्याउनु भयो भने 14,244 मतको फराकिलो अन्तर त्यहाँनिर रहन गयो। र तेस्रो स्थानमा नेपाली कांग्रेसका अनिल कुमार रंगाटा लगभग 11,885 मत उहाँले प्राप्त गर्नुभयो। निर्वाचनको बेलामा प्रतिस्पर्धा गर्दाखेरि तेरो मेरो हाम्रो तिम्रो पार्टी अलग अलग विचार सिद्धान्तको कुरा गरिए पनि अब तपाईँ जितेपछि त सबैको साझा हुनुभयो। म त्यो साझा उम्मेद्वारकै रूपमा छु जस्तो लाग्छ कि अहिले पनि जसले तपाईँलाई मतदान गर्नुभयो त्यतातिर मात्रै अलि बढी ध्यान जाँदो रहेछ।
0: होइन, मैले त अघि तपाईँले भन्नुभयो जस्तै अब निर्वाचित भइसकेपछि त हामी यो पार्टी त्यो पार्टी म यसको म उसको भन्ने कुरै रहेन। अब त्यहाँका मतदाता त अब हाम्रो सबै मतदाता त्यहाँका जनता त हाम्रो मेरो हुने नै भए। मैले त इभन म जितिसकेपछि मैले त मसँग प्रतिस्पर्धा गरिरहेका प्रदीप यादव पूर्व मन्त्रीज्यू र अनिल डुङ्टाजीलाई पनि मैले प्रत्यक्ष फोन गरेर अब यो चुनावको हार जित भन्दा पनि अब चुनावमा मत कसले बढी ल्यायो र कसले कम ल्यायो भने त्यो पार्टी काटेर रह्यो। अब मैले चाहिँ यस क्षेत्रमा चाहिँ म अब निर्वाचित हुँदै गर्दाखेरि मभन्दा तपाईँ पहिला निर्वाचित भएको कारणले गर्दाखेरि तपाईँबाट मैले धेरै कुरा सिक्नुपर्छ, मैले नजानेको कुराहरू मलाई सिकाइदिनुहोला भनेर पनि मैले उहाँ चाहिँ प्रदीप यादवजीलाई फोन गरेको
1: थिएँ।
0: अब उहाँले पनि अब जस्तो धेरै कुराहरू अब तपाईँ आफैले पनि सिक्दै हुनुहुन्छ, त्यसमा मैले गर्नुपर्ने मैले भन्नुपर्ने केही छ भने म भनौँला भनेर उहाँले पनि
1: त्यतिखेर निर्वाचनको बेलामा टेलिफोन सम्वाद तपाईँले गर्नुभयो।
0: निर्वाचन जितिसकेपछि
1: त्यस पछाडि चाहिँ जितिसकेपछि तपाईँको निकटतम प्रतिस्पर्धी यादव र रुङ्गाटासँग कतिपटक तपाईँको सम्वाद भयो टेलिफोनमा अथवा प्रत्यक्ष रूपमा?
0: मेरो अनिल रुङ्गाटाज्यूसँग त लगभग धेरै पटक नै सम्वाद भइरहेको छ र प्रदीप यादवज्यूसँग चाहिँ एकपल्ट प्रत्यक्ष भेटघाट पनि भयो, बीचमा त्यही एक दुई पटक फोन भयो होला।
1: उहाँहरूले उठाएका विषयवस्तुहरू पनि तपाईँले पूरा गर्नु परिराखेको अथवा उहाँको निर्वाचन क्षेत्रका नागरिकले पनि तपाईँलाई गुनासो गर्न सक्ने दुःख सुख बाँड्न सक्ने त्यो वातावरण अहिले बनिसक्यो कि अथवा त्यो बनाउने चरणमै हो?
0: त्यो निर्वाचन उहाँको र मेरो भन्दा पनि निर्वाचन समग्र क्षेत्र
1: जितिसकेपछि तपाईँ साझा हुनुहुन्छ
0: साझा भइहाल्यौँ। उहाँको त्यो क्षेत्रको समस्या उहाँको पनि समस्या रह्यो, यहाँका जनताको पनि समस्या रह्यो, मेरो पनि समस्या रह्यो, त्यस कारण हाम्रो सबै साझा समस्याहरूमा आइहाल्यो नि, त्यसमा त केही भन्नुपर्ने कुरै भएन।
1: अनि संसदमा आइसकेपछि अहिलेसम्म कति पटक आफ्नो विचार राख्नुभयो यहाँले
0: सदनमा?
1: हजुर,
0: मैले सदनमा 9 पटक जति 8-9 पटक जति मैले आफ्नो त्यो विधेयकको चाहिँ संशोधनको विषयदेखि लिएर आफ्नो क्षेत्रका शून्य समय विशेष समय गरेर 8-9 पटक जति मैले आफ्नो विचारहरू राख्ने मौका पाएँ।
1: अब अझै भविष्यको लागि के कुरा उठाउने भन्ने त्यो खालको योजना तयारी सांसदको रूपमा गरि नै राख्नु भएको छ अथवा जस्तो जस्तो परिस्थिति आउँछ त्यस्तै त्यस्तै कुरा उठाउने भनेर यहाँको सोच हो?
0: यहाँले भन्नुभयो जस्तै अब परिस्थिति जन्य कुराहरू त उठाउनु पर्ने भइहाल्यो होइन, तत्कालीन समयमा उठेका विषयवस्तुहरू जस्तै अब अहिले समग्र मधेस चाहिँ एउटा चाहिँ एउटा धार्मिक चाहिँ सद्भाव
1: सहिष्णुता कायम गर्ने चरणमा भनौँ न बीचको समयबाट
0: धार्मिक सहिष्णुताको विषयमा पनि कुरा उठाउनु पर्ला होइन। अब तत्कालीन समयमा उठेका जल्ला बल्ला इस्युहरू त उठाउनु पर्ने नै भए, त्यसभन्दा बाहेक मेरो क्षेत्रका चाहिँ त्यहाँ स्थानीय समस्याहरूको विषयमा पनि मैले समग्र देशलाई समग्र सदनलाई जानकारी दिनुपर्ने हुन्छ, सरकारलाई जानकारी।
1: यो बीचमा जुन सद्भाव कायम गर्नको लागि एउटा सांसदको रूपमा कतिको तपाईँले त्यो भूमिका निर्वाह गर्न सक्नुभयो, त्यो जुन कोसिस गरिएको थियो त्यो 100% त्यसमा सफल हुनुहुन्छ कि अझै पनि केही गर्नु परिरहेको छ?
0: होइन, यस्तो छ, मेरो जिल्ला पर्सा जिल्ला र मेरो क्षेत्रमा चाहिँ जस्तो हामीलाई त पार्टीले नै यहाँबाट चाहिँ अब यो सामाजिक सद्भाव जुन यो धार्मिक सद्भाव चाहिँ बिथोलिन खोज्दै गर्दाखेरि बिथोलिन थाल्दै गर्दाखेरि चाहिँ यहाँबाट तपाईँहरू आफ्नो क्षेत्रमा जानुहोस् तपाईँहरू आफ्नो जिल्लामा जानुहोस् भनेर हाम्रो त पार्टीले नै हामीलाई पठायो र हामी गयौँ र हामी त्यहाँ आफ्नो क्षेत्रमा गएर आफ्नो जिल्लामा गएर सद्भाव र्याली गरिदेखि लिएर यो जस्तो सामाजिक सञ्जालहरूबाट चाहिँ हामीले चाहिँ सद्भावका सन्देश, सामाजिक भाइचाराका सन्देशहरू, सामाजिक सम्बन्धका सन्देशहरू चाहिँ फैलाउनेदेखि लिएर हामीले एउटा संसदले गर्नुपर्ने भूमिका गर्यौं र त्यो हामी त्यसमा सफल पनि भयौं।
1: तर राजनीतिकै कारणले गर्दाखेरि यस्तो खालको जुन हामी वर्षौंदेखि मिलेर बसिराखेको स्थिति छ त्यसमा कुनै कुनै बेलामा त्यो परकम्प जस्तो आउँछ भनेर भन्छन्। तपाईँले यसलाई कति खुसी गर्नुहुन्छ र भविष्यमा यो कुनै राजनीतिक आग्रह पूर्वाग्रहबाट कुनै पनि ठाउँमा परिस्थिति भड्किन नपाओस् भन्नको लागि एउटा सांसदको रूपमा तपाईँको पूर्व तयारी पूर्व सावधानी के छ?
0: अब हामीले त पहिलो कुरा त एउटा यो चेतना नै चाहिँ कहीँ कहीँ चेतना नपुगेको ठाउँमा चेतना पुर्याउनु पर्नेछ किनभने हामी सदियौंदेखि चाहिँ विभिन्न धार्मिक समुदायहरू मिलेर बसेको अवस्थामा वास्तवमा यो पछिल्लो चाहिँ समयदेखि बेला बेलामा यो सामाजिक सद्भाव भड्किन खोज्दै गर्दाखेरि कहीँ कतै चाहिँ अब एउटा राजनीति तपाईँले भन्नुभएको जस्तै अब राजनीतिक चाहिँ
1: कुनै स्वार्थ
0: कुनै राजनीतिक स्वार्थ मा पनि भएर पनि आएको हो कि भन्ने शंका उपशंका त आफ्नो ठाउँमा रह्यो। तर त्यसमा भन्दा पनि हामीले एउटा सामाजिक सम्बन्ध, सामाजिक भाइचारा, सामाजिक सद्भाव कायम गराउनको लागि एउटा चाहिँ गर्नुपर्ने कर्तव्य गरेर र अब आगामी दिनहरूमा त्यस्ता चाहिँ सद्भाव नभड्किन दिन सबै राजनीतिक दलहरूले एउटा मैले एउटा चाहिँ संसदको रूपमा एउटा चाहिँ सर्वसाधारण आम सर्वसाधारण जनताले चाहिँ एउटा चाहिँ आम सर्वसाधारणकै हिसाबले सबैले गर्नुपर्ने कामहरू गर्दाखेरि यो लगभग अब यो चाहिँ अब यस्तो समाजलाई चाहिँ गलत दिशामा जान चाहिँ दिनु हुँदैन र दिँदैन र त्यसमा हामी सफल हुन्छौँ नि जस्तो लाग्छ।
1: तपाईँ आफै पनि अब पर्यटन क्षेत्रबाट अलि धेरै अनुभव सङ्गालेर आउनुभयो, तपाईँबाट एउटा सांसदको रूपमा तपाईँले संसदमा उपस्थिति जनाउँदै गर्दाखेरि पर्यटन क्षेत्र अथवा व्यवसाय पेसा क्षेत्रले चाहिँ तपाईँबाट कतिको अपेक्षा गर्नु ठिक हुन्छ अहिले?
0: होइन, अब स्थानीय लेभलमा मैले त्यहाँको पर्यटन प्रवर्धनको हिसाबले होटल तथा पर्यटन व्यवसायीहरूलाई चाहिँ एउटा चाहिँ एउटा व्यावसायिक उन्नति एउटा मा ल्याउनको लागि त्यहाँको क्षेत्रको चाहिँ पर्यटकीय सम्भावनाका क्षेत्रहरूलाई पहिचान गर्नको पहिचानको निमित्त प्रवर्धनको निमित्त मैले आफूले गर्न सक्ने गर्छु र एउटा राष्ट्रिय रूपमा पनि एउटा हाम्रो पर्यटन भनेपछि एउटा देशको एउटा आर्थिक मेरुदण्डकै रूपमा छ, यसलाई कसरी अगाडि बढाउन सकिन्छ मैले चाहिँ पर्यटन मन्त्रालयमा मैले आफूले यतिका अवधि होटल तथा पर्यटन व्यवसायमा व्यतीत गर्दै गर्दाखेरि मैले जानेका बुझेका कुराहरू त्यहाँ सेयर गरेर मैले चाहिँ एउटा व्यवसायको किसिमले त गर्नु पर्थ्यो भने अब अहिले एउटा संसदको भूमिकामा आइसकेपछि त्यसमा मैले गर्नुपर्ने कामहरू म कहीँ पनि कसरहरू छोडिन म गर्छु।
1: हामी संवाद श्रृंखला हेलो सांसदमा छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग पर्सा एकबाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्त अर्थात हरिको नामले पनि उहाँ बढ़ी चर्चित चिनिनु भएको छ, उहाँसँग कुराकानी गर्दैछौ। संसदको यात्रामा कस्तो लाग्दैछ? अब अरू सांसद अरू पार्टीबाट आएका सांसदसँग आफ्नै पार्टीभित्रका सांसदसँगको त्यो हिमचिम त्यो जति बाक्लो हुनुपर्थ्यो त्यस्तो भइसक्यो कि अथवा तपाईँ अझै पनि त्यो सम्बन्ध स्थापित गर्ने त्यो रिमझिम त्यो ऱ्यामिने झ्यामिने भन्छौ नि त्यस्तो खालको वातावरणमै हुनुहुन्छ माने थियो?
0: अब सदनमा जाँदै गर्दाखेरि पहिलो कुरो त अब एउटा नयाँ अनुभव, त्यहाँ सिक्नुपर्ने कुराहरू पनि धेरै छ, सिक्नुपर्ने कुराहरू एउटा पाटो रह्यो र अब तपाईँले भन्नुभएको जस्तै अब संसदको किसिमले चिनजान जान पहिचान अब हाम्रै पार्टीका पनि 182 सांसदहरू छन् होइन, त्यो किसिमले गर्दाखेरि अब बिस्तारै चाहिँ सबैजनासँग चाहिँ एउटा एक किसिमको चिनजान चाहिँ एउटा मित्रताको भावना अझै प्रगाढ हुँदैछ।
1: आफ्नै पार्टीभित्रको बाहेक अरूकोमा अझै तपाईँ प्रवेशै गर्न पाउनु भएको छैन कि अथवा कुनै कुनै अरू पार्टीको सांसदसँग पनि त्यो आत्मीयता चाहिँ वातै बढ्दो रहेछ? फेरि
0: अरू पार्टीका अब यस्तो भयो, मेरो हाम्रो मधेसबाट आएका अरू पार्टीका चाहिँ हाम्रा एकजना माननीय मातृका यादवज्यू भन्दा बाहेक अरू र एकजना चाहिँ रौतहरूको एकजना हुनुहुन्छ, त्यहाँ मधेसकामा त अब त्यो एउटा आत्मीयता हुने नै भयो र यता यतातिरका चाहिँ अरू पार्टीका चाहिँ सांसदहरूमा त्यति अहिलेसम्म मेरो चाहिँ त्यहाँ त्यहाँका दलका नेता सचेतक भन्दा बाहेक अरूसँग त्यति चाहिँ चिनजान चाहिँ मित्रता कायम हुन सकेको छैन. त्यो बिस्तारै त्यसलाई चाहिँ हामी
1: विकास गर्दै लैजाने योजना छ.
0: विकास गर्दै लैजाने योजना छ.
1: आफ्नै पार्टीभित्रका सांसदहरूसँगको त्यो घुलमिल अझै बढाउनको लागि पार्टीले यस्तो खालको कुनै कार्यक्रम अभियान चलाइदियो भने सजिलो हुन्थ्यो भन्ने हो कि अथवा 182 सबैका आफ्ना आफ्ना काम हुन्छन् सबैले आफ्नै तरिकाले काम गरून् भन्ने जस्तो लाग्छ तपाईँलाई सांसदको रूपमा?
0: होइन, पार्टीले त गरिरहेकै छन्. जस्तै अब यो अभिमुखीकरण कार्यक्रममा सबै सांसदहरूलाई चाहिँ त्यहाँ जम्मा गरिदिएकै छ होइन. अनि त्यसपछि अब कुनै एकपल्ट अर्को एउटा प्रशिक्षण कार्यक्रम पनि भएको थियो. अब फेरि चाहिँ हुँदै पनि छ यो केन्द्रीय सदस्य र सांसदलाई चाहिँ एउटा प्रशिक्षण कार्यक्रम फेरि पनि दिँदैछ पार्टीले होइन. त्यस किसिमले गर्दाखेरि पार्टीले चाहिँ गर्नुपर्ने भूमिकाहरू गरिरहेको छ. हाम्रो चाहिँ अब घुलमिल हुँदैछौँ त्यसमा.
1: संसद र संसदीय समितिको अनुभव चाहिँ कस्तो छ? संसद अलि बढी महत्व अथवा संसदीय समितिमा अलिक कम रहँदो रहेछ कि अथवा के छ यहाँको अनुभव छ अहिले?
0: अब संसद त अब समग्र देशैभरका संसद हुने नै भए अब संसदीय समिति पनि एउटा मिनी संसद एउटा मिनी पार्लियामेन्ट अब एउटा एउटा विषयमा केन्द्रित हुने भयो. त्यसमा अब संसदमा सबै विषयहरू उठ्ने भए अब संसदमा यो संसदीय समितिमा जस्तै म
1: आफ्नो संसदीय समितिको बारेमा केही बताउनुहुन्छ नागरिकसँग के छ यो समितिले के गर्छ?
0: जस्तो हाम्रो यो उद्योग चाहिँ समिति उद्योग उपभोक्तासँग चाहिँ जोडिएको चाहिँ यो समिति हो. अब यसले चाहिँ हाम्रो क्षेत्रको अधिकारभित्र रहेर अब आफ्नो क्षेत्रका चाहिँ समस्याहरू पहिचान गर्ने त्यो समस्याहरूको लाई लिएर चाहिँ सरकारलाई सम्बन्धित मन्त्रालयलाई सम्बन्धित मन्त्रीलाई चाहिँ निर्देशन दिनेदेखि लिएर काम गरिएको छ.
1: भनेको तपाईँको अनुभव अनुसारकै तपाईँले समिति पाउनुभयो. उद्योग व्यवसाय अबिरगंज पर्सा क्षेत्र भनेपछि त्यसै पनि यो व्यापारिक दृष्टिकोणले पनि महत्वपूर्ण रह्यो. पर्यटन क्षेत्र पनि महत्वपूर्ण रह्यो. तपाईँले केही सोच्नु भएको छ यो विषय चाहिँ समितिमा छलफल चलाएर अगाडि बढाउने अथवा अब उपलब्ध कानूनको मस्यौदा छ भने त्यसमा अलि बढी मेहनत गरेर आफ्नो योगदान त्यहाँ प्रस्तुत गर्ने सन्दर्भमा?
0: होइन, मैले त जस्तै उद्योगकै सिलसिलामा जस्तो मैले अब यो चाहिँ सिर्सिया खोलामै सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउनलाई चाहिँ त्यो समिति मार्फत गर्नुपर्ने कुराहरू मैले खेल्नुपर्ने भूमिकाहरू खेलेर त्यसमा चाहिँ अगाडि बढ्ने कुरो रह्यो. उद्योगिक व्यवसायीहरूको चाहिँ हक हितमा अब विभिन्न समयमा चाहिँ निर्माण भइरहेका ऐनहरूमा पनि जस्तो अब कुनै ऐन निर्माण हुँदै गर्दाखेरि सरकारले चाहिँ आफू केन्द्रित मात्रै नभएर अब उद्योगिक व्यवसायीलाई पनि चाहिँ एउटा केन्द्रित चाहिँ सम्झेर उसलाई पनि सम्झेर त्यो ऐन बनाउनुपर्छ होइन. त्यो ऐन बनाउँदाखेरि कहीँ चाहिँ आफूले चाहिँ त्यसमा थपघट गर्नुपर्ने कुराहरू उद्योग व्यवसायसँग सम्बन्धित कुराहरू त्यो त मैले गरि नै भए त्यसमा म गर्छु पनि.
1: अहिले सांसदको रूपमा तपाईँ निर्वाचित भएर संसदमा अगाडि बढ्दै गर्दाखेरि मतदाताहरूको अथवा अरू सरकारवाला निकायको कतिको सम्बन्ध कस्तो भइरहेको छ? घनिष्ठै बाक्लै अत्यधिक राम्रै हो कि अथवा कस्तो खालको हुँदो रहेछ?
0: होइन, आफ्नो मतदाताहरूसँग सम्बन्ध त घनिष्ठ बनाउनै पर्यो. यहाँबाट म चाहिँ राजधानीबाट जाने बित्तिकै हाम्रो पहिलो कामै त्यही हुन्छ, आफ्नो क्षेत्रमा जाने, आफ्नो मतदाताहरूसँग भेट्ने, घुलमिल हुने, उनीहरूका समस्याहरू सुन्ने, समाधान गर्न सकिने कुराहरू समाधान गर्ने. तर
1: त्यो चाहिँ बोलाएर हो कि नबोलाएर पनि यसो त्यतिकै टोल टोलमा कतै कार्यक्रमहरूमा?
0: होइन, टोल टोलमा जाने हामी त हामी चाहिँ यो मैले अघि तपाईँलाई भने
1: सामान्यतया अरू अथवा यस अगाडिको राजनीति कस्तो हुन्थ्यो भने सांसद कोही काठमाडौँबाट झर्दैछ भने त्यहाँ अब टोल टोलमा कहाँ कस्तो खालको कार्यक्रम बनाएको छ त्यो ठिक्का पार्ने अनि गाडी चढ्ने टक्क गाडी कार्यक्रम स्थलमा पुग्ने मञ्चमा चढ्ने भाषण भूषण गर्ने ल सक्यो है धन्यवाद भन्यो अर्को कार्यक्रम छ भन्यो फेरि अर्कोमा गयो दौड्यो त्यसरी एकजना राजनीतिज्ञ अथवा सांसदको दिनचर्या त्यस्तो हुने हो. त्यो अरू सांसदको भन्दा तपाईँको दिनचर्या के कारणले फरक छ यदि तपाईँ काठमाडौँबाट झर्नु भयो भने?
0: होइन, मैले त्यही कुरा तपाईँलाई भने हामीले त्यही कुराहरू पहिलाको राजनीतिक दलहरूले गरेका कुराहरू पहिलाका सांसदहरूले गरेका कुराहरू सिकेर नै चाहिँ अगाडि बढिरहेछौँ अहिले.
1: भनेको राम्रो कुरा चाहिँ सिक्ने नराम्रो कुरा छोड्ने होला?
0: राम्रो नराम्रो कुराबाट पनि एउटा के सिक्ने भने यो गर्नु नहुने रहेछ भनेर त्यो एउटा त्यही कुरा त्यही पाठहरू गर्नु त्यही पाठहरू सिकेर हामी अगाडि बढिरहेको छौँ. हामीले म त निर्वाचनतिर आइसकेपछि त्यसको तपाईँले भन्नुभएको जस्तो त्यो भाषण या कार्यक्रम हो, त्यसमा हामी कहीँ पनि सरी लगभग नभएको अवस्था हो।
1: त्यो भनेको पार्टीले निर्देशन दिएर हो कि अथवा आफ्नै रुचि चाहनाले?
0: होइन, पार्टीको पनि एक किसिमको निर्देशन छ, जनतामा चाहिँ अब त्यो धेरै चाहिँ मञ्चमा बस्ने कार्यक्रमदेखि लिएर यसमा चाहिँ सकेसम्म यसलाई चाहिँ एभोइड गरेरै अब त्यो जनतासँग चाहिँ प्रत्यक्ष भिज्ने, जनताको मतदाताका प्रत्यक्ष कुराहरू सुन्ने, त्यसैमा फोकस हुने भन्ने एउटा पार्टीको निर्देशन एकातिर रह्यो। हामीले जानेका हाम्रो भोगाइ पनि हाम्रो सिकाइ पनि एकातिर रह्यो। त्यस किसिमले हामी चाहिँ जनताको मा चाहिँ प्रत्यक्ष रूपमा गएर घर घर गएर चाहिँ अहिले उहाँहरूको चाहिँ गुनासोहरू सुनिरहेको अवस्था हो। तर यसरी सुन्दै गर्दाखेरि एउटा संसद भएर सुन्दै गर्दाखेरि धेरै कुराहरू त्यहाँ जनताको समस्याहरू समाधान गर्न सकिने अवस्था पनि नरहँदो रहेछ, किनभने अब त्यहाँनिर स्थानीय सरकार हाम्रो हातमा छैन, होइन, धेरै कुराहरू स्थानीय सरकारसँग जोडिएका कुराहरू हुन्छन्, एउटा नालाको कुरा, रोडका कुरा, साना चिने सानातिना कुराहरू, त्यो गर्नुपर्ने कुराहरू स्थानीय सरकारसँग जोडिरहेको कुराहरू हुन्छ।
1: तपाईँ पनि एक फोन लगाइहालौँ, कुरा गरिदिइहालौँ भन्ने जस्तो हुन्छ होला नि सांसदलाई?
0: त्यो त भनिन्छ नै, त्यो त अब त्यो जनताले समस्या सुनाइसकेपछि त्यो सम्बन्धित वार्ड अध्यक्षलाई, सम्बन्धित पालिकाका अध्यक्षलाई, उपाध्यक्ष, प्रशासकीय अधिकृतहरूलाई हामीले भन्छौँ नै, र यो चाहिँ जनताको गर्नै पर्ने काम हो, एकदम आधारभूत, एकदम आवश्यकताको काम हो, यो चाहिँ तपाईँहरू गरिदिनुहोस्, यो गर्नै पर्छ। यसमा धेरै ठुलो बजेटको कुरा पनि छैन, दुईवटा एउटा चाहिँ रोड चाहिँ एउटा हिलामी भइरहेको अवस्थामा दुई ट्याक्टर त्यहाँनिर ग्रेभल खसाइदिँदाखेरि त्यो जनतालाई चाहिँ जनताको चाहिँ एउटा केही आवश्यकताहरू पुरा हुन्छ भन्ने, त्यो त्यति तपाईँहरूले गरिदिनुपर्छ भनेर हामीले चाहिँ त्यो भनिरहेका हुन्छौँ, फोन गरिरहेका हुन्छौँ र गर्न सक्ने कुराहरू गराइरहेका पनि हुन्छौँ। तर स्थानीय सरकार आफ्नो स्थानीय सरकार नहुँदाखेरि अब चाहिँ जति गर्न सकि गर्नुपर्ने हो त्यो चाहिँ गर्न नसकिँदो रहेछ भनेर मैले यसरी तपाईँलाई भन्न खोजेँ।
1: ब्याट्री चेन्ज गरिहाल्नु, त्यसपछि अब सक्छ। कति मिनट भएको छ सन्देश? यसो बारी छ, डन। कति मिनट? त्यति छैन सर, ओके, डन, ठिक छ। त्यसो भए जनताहरूले अथवा नागरिकले तपाईँलाई सम्पर्क गर्नु पर्यो भने कसरी? सिधै भेट्न पर्ने हो कि अथवा फोन गर्नुपर्ने हो कि इमेल इन्टरनेट हो कि मेसेन्जर? अहिले त विभिन्न सामाजिक सञ्जाल पनि आइसक्यो, कुन कुन कुन कुन विधि प्रक्रिया त्यो खालको अभ्यास गरिराख्नु भएको छ?
0: जनताहरूले जुन माध्यमबाट चाहिँ मसँग भेट्न खोज्नुहुन्छ, जुन माध्यमबाट उहाँहरूलाई मलाई भेट्न सजिलो हुन्छ, म त्यस्तै माध्यमबाट उपलब्ध छु। फोन गर्नुहुन्छ भने म फोनैबाट उपलब्ध छु,
1: चौबिसै घण्टा जहिले गरे पनि उठाउने हो कि कस्तो खालको छ?
0: जस्तो म सम्भव भएसम्म अब सुतेको बेलामा, अब चाहिँ कुनै कार्यक्रमहरूमा भएको बेलामा, सदनमै भएको बेलामा भन्दा बाहेक अरू बेला त फोनमा कुराकानी।
1: यो तीनवटै अवस्थामा पनि आउँछन् फोनहरू, सुतेको बेला, कहिले सदनमा भएको बेला, कार्यक्रमको?
0: फोन त चौबिसै घण्टा आउँछ, चौबिसै घण्टा आउँछ, र त्यसमा अब हामीले सम्भव भएसम्म चाहिँ फोन उठाएर जनताको कुराहरू सुनिदिने, र अब अति जरुरी हुँदाखेरि कल ब्याक गर्ने, अब त्यो फोन उठाउन नसकेको अवस्थामा कल ब्याक गरिदिने।
1: सबै कल मिस हुँदाखेरि तपाईँले फेरि फिर्ता गर्नुहुन्छ?
0: त्यसम्म भ्याएसम्म हामी त्यो चाहिँ कल ब्याक गर्छौँ। र मैले त वीरगञ्जमा आफ्नो क्षेत्रमा एउटा सचिवालय खोलेको छु, सचिवालयमा मैले चाहिँ साथीहरूलाई राखेको छु, र
1: पैसा दिएर राख्नुभयो कि नदिएरै अथवा स्वयंसेवकको रूपमा?
0: अब यस्तो छ, अब अहिले त सरकार,
1: अब त तपाईँलाई केही राहत हुने भयो,
0: अब त केही राहत होला, तर यो अब अहिले योभन्दा अगाडिको अवस्थामा अब पैसा दिएर नदिएर भन्दा पनि अब त्यो जो जहाँ जसरी उपलब्ध हुन सक्छ त्यसरी नै त्यो सचिवालयमा बसेर साथीहरूले सहयोग गर्नु भएको
1: भनेको गुनासो सुन्नको लागि पनि एकजना त्यो अधिकारी जस्तो बनाएर सचिवालयमा तपाईँले राख्नुभयो?
0: एकदम, एकजना नै, मैले त एउटा प्रशासनिक गुनासोहरू सुन्न, एउटा कुनै अस्पताल सम्बन्धी चाहिँ स्वास्थ्य सम्बन्धी गुनासो सुन्न, सबै अलग अलग भ्याएसम्म सकेसम्म मैले त्यसरी चाहिँ त्यो त्यहाँ चाहिँ फोकल पर्सन तोकेर राखिदिएको छु।
1: समयको लागि, कुराकानीको लागि धेरै धन्यवाद मानिस यहाँलाई।
0: धन्यवाद तपाईँलाई पनि, तपाईँले तपाईँ र हाम्रो यो सञ्चार माध्यमले मेरो कुरा चाहिँ आम जनतामा चाहिँ पुर्याउनुलाई एउटा प्लेटफर्मको रूपमा चाहिँ तपाईँले उपलब्ध गराइदिनु भयो, यसको लागि तपाईँलाई हाम्रो सञ्चार माध्यमलाई धेरै धेरै धन्यवाद।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिन लागेको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले पर्सा एकबाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्तसँग कुराकानी गर्यौं। विशेष

मसँग भइदिएको भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो। हुँदैन थियो बिछोड, मलाई माफ गर। चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु। भएको जुनी भएछ भने म तिम्रै हुनेछु।

भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो, हुँदैन थियो बिछोड। मलाई माफ गर, चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु। भएको जुनी भएछ भने म तिम्रै हुनेछु।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: नाम नै पर्याप्त छ,
4: दिदी बहिनी,
3: दिदी बहिनी,
4: दिदी बहिनी,
3: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
4: हामी गर्न सक्छौ,
3: गर्न सक्छौ।

0: California.
1: Extreme energy drink.
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ट्ज हामी सबैको साझा आवाज.

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी गर्न सक्छौ,
0: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठिक 12 बज्यो।

0: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
1: सुरक्षा घरको साथ जीवन घरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। पर्साको वीरगंज महानगरपालिका 14 बाइपास सड़क खण्ड स्थित आईसीपी जाँच पास भई नेपालभित्र प्रवेश गरेका पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनधिकृत रूपमा तेल चोरी गरी बिक्री वितरण गर्ने कार्यमा संलग्न 7 जनालाई ट्याङ्कर सहित पक्राउ गरिएको छ। हिजो साँझ वीरगंज महानगरपालिका 14 बाइपास सड़क स्थित सौदागर आयलिस सेन्टरमा NA 7 15 39 नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करमा जडान गरिएको सिल फलामको पाइपको हुक प्रयोग अनधिकृत रूपमा तेल निकालिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा पेट्रोल पम्पका साहु पर्सा, वीरगंज महानगरपालिका 3 मालपुर चोकका 55 वर्षका सुनैन मिया, वीरगंज 15 लक्ष्मणवाका 23 वर्षका पम्पमा लेखाको काम गर्ने असलम हवारी, वीरगंज 11 का रफिक मिया छन्। यस्तै NA 7 28 04 नम्बरको ट्याङ्करका चालक मकवानपुर हेटौडा उपमहानगरपालिका 10 का केशर राम सुनार, सहचालक हेटौडाकै सन्देश राणा मगर, यस्तै अर्को NA 7 15 39 नम्बरको ट्याङ्करको चालक हेटौडा बस्ने मन्द सिंह लामा र सहचालक उमेश राणा मगरलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
4: मध्य प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका छन्। पछिल्ला 5 वर्षमा 900 वटा ट्रान्सफर्मर चोरी भएको नेपाल विद्युत प्राधिकरण मध्य प्रादेशिक कार्यालय जनकपुर धामका प्रशासन प्रमुख कालीचरण यादवले जानकारी दिनुभयो। ट्रान्सफर्मरभित्र प्रयोग हुने तामाको तार महँगो मूल्यमा बिक्री हुने भएकोले चोरीको घटना बढ़ेका हुन्। यो अवधिमा महोत्तरीबाट 35, 12 मा 15, धनुषामा 14, रौतहटमा 10, सर्लाई र सिराहामा 9 9 वटा, सप्तरीमा 3 वटा तथा पर्सामा 2 वटा ट्रान्सफर्मर चोरी भएका हुन्। ट्रान्सफर्मर चोरीले किसानलाई प्रत्यक्ष प्रभाव परेको छ भनेको बेलामा सिंचाई गर्न नपाएकोले उनीहरू प्रभावित भएका छन्। मध्य प्रदेश प्रहरी कार्यालय जनकपुर धामका प्रहरी नायब महानिरीक्षक ओम प्रकाश अधिकारीले चोरी भएका ट्रान्सफर्मरको खोजी कार्य भइरहेको बताउनु भएको छ।
3: करदाता प्रोत्साहन उपहार योजना अन्तर्गत साउन महिनाको पहिलो 15 दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ। शिवकृष्ण जनरल स्टोरबाट 250 रूपियाँको सामान खरिद गरेका एक उपभोक्ताले 10 लाख रूपियाँको उपहार जितेका छन्। पुरस्कारमा भ्याट लाग्नेछ। पुरस्कार पाउनका लागि आफ्नो बिल सहित दावी पेश गर्नुपर्नेछ। अन्य 15 जनाले भने 1-1 लाख रूपियाँको पुरस्कार जितेका छन्। आन्तरिक राजस्व विभागले आज अर्थ मन्त्रालयमा एक कार्यक्रम गरेर उपहार विजेताबारे जानकारी दिएको हो। करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत उपभोक्तालाई बिल लिने बानीको विकास गराउने र कर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो योजना सञ्चालन गरिएको हो। सरकारले चालू आर्थिक वर्षको बजेटमा करदाता प्रोत्साहन कार्यक्रम ल्याउने घोषणा गरेको थियो। बैंक तथा डिजिटल वालेटको क्यूआर मार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वत कार्यक्रममा भागी हुनेछन्। यद्यपि उपहार दावी गर्न खरिदको बिल अनिवार्य रूपमा सुरक्षित राख्नुपर्नेछ। नगदमा वस्तु वा सेवा खरिद गर्ने उपभोक्ताले भने प्यान वा भ्याट बिल लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गर्नुपर्नेछ। बिल अपलोड गरेपछि प्राप्त हुने कूपन मार्फत उनीहरू उपहार कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ। अर्थमन्त्री डा सोनी वाग्लेले अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र मुलुकमा बिलिङ संस्कारको विकास गर्न नेशनल लोटरी स्कीम ल्याइएको बताउनुभयो। यस कार्यक्रमको मुख्य उद्देश्य डिजिटल माध्यमबाट हुने कारोबार लाई प्रोत्साहन गर्नु र हरेक आर्थिक गतिविधिलाई पारदर्शी बनाउनु रहेको स्पष्ट पार्नुभयो। अर्थमन्त्री वाग्लेले राजस्व चुहावट नियन्त्रण गर्न र अपारदर्शी करको जालोभन्दा बाहिर रहेका क्षेत्रलाई औपचारिक प्रणालीमा ल्याउन यो योजना कोषेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभएको छ।
4: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा 4 वटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 सदनमा प्रस्तुत गर्दा महिला बालबालिका मन्त्री सीता बादीले मानव विश्वविज्ञान तथा अवसर प्रसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 बैठकमा प्रस्तुत गर्नुहुनेछ भने परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने कार्यसूची छ। आजको लागि तय गरिएको बैठक राष्ट्रिय सभाको सरेको छ। संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी सूचना अनुसार आज अपरान्ह 1:15 बस्ने गरी निर्धारण गरिएको बैठक साउन 27 गते बुधबार 1:15 बस्नेछ। विशेष कारणवश भन्दै बैठक सारिएको सूचनामा उल्लेख गरिएको छ।
3: कैलालीको मोहन्याल गाउँपालिका साथ स्थित पितमारी खोलामा आएको बाढ़ीले मोटरसाइकल सहित बगाएका एक चालकको सकुशल उद्धार गरिएको छ। अविरल वर्षासँगै पितमारी खोलामा आएको बाढ़ीले सुर्खेतबाट कैलाली तर्फ जाँदै गरेका कैलाली बरदगोरिया गाउँपालिका 2 का 39 वर्षीय लौटन थारू चढ़ेको से 4P 8679 नम्बरको मोटरसाइकललाई बगाएको थियो। गैराती करिब 8:30 इलाका प्रहरी कार्यालय चिसापानीबाट गएको प्रहरी टोलीले खोलाले बगाएर लैजाँदै गरेको अवस्थामा घटनास्थलभन्दा करिब 150 मिटर तल भिरालो खोलाबाट चालक थारूको सकुशल उद्धार गरिएको उद्धार गरिएका थारूलाई सामान्य चोटपटक लागेकाले उपचारपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले बताएको छ।
4: तातोपानी भर्सा क्षेत्रमा सुक्खा पहिरो खस्ता सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बेस बीओपीमा क्षति पुगेको छ। सिन्धुपाल्चोकको भटेकोशी गाउँपालिका 3 गैराती पहिरो गएको हो। बीओपीको उत्तर पश्चिमतर्फ रहेको करिब 200-300 मिटर अग्लो डाँडाबाट सुक्खा पहिरो झरेको थियो। पहिरोसँगै ढुङ्गाहरू उछिटिँदा बीओपी परिसरका विभिन्न संरचनामा क्षति पुगेको हो। पहिरोका कारण पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्ता र जस्ताको छानामा फुवाल परेका छन्। यस्तै एउटा ड्यूटी पोस्ट पनि पूर्ण रूपमा र अर्को आंशिक रूपमा क्षतिग्रस्त भएको छ। राष्ट्रिय झण्डा राखिएको पोल पनि पूर्ण रूपमा क्षति भएको छ। बाथरूम जिन्सी स्टोर भवन र मुख्य गेट अगाडिको सिनेमा पनि क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ। मानवीय क्षति भने नभएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर ट्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7180-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा बाघ र चितुवाको गतिविधि बढ़ेपछि क्यामेरा र खोरको व्यवस्थापन गरी अनुगमन थालेको छ। मानव बस्तीमा प्रवेश गर्ने बाघ र चितुवाको अनुगमन गर्न क्यामेरा जडान तथा नियन्त्रणमा लिन खोरको व्यवस्था गरिएको वन अधिकृत सुदीप हमालले जानकारी दिनुभयो। उहाँका अनुसार भरतपुर महानगरपालिका 15 अविनाश पोल्ट्री परिसरमा ट्रयापिङका लागि क्यामेरा सहित खोर राखिएको छ। त्यस नजिकै बाँसझ्याङमा अर्को क्यामेरा जडान गरिएको छ। सोही क्रममा पोल्ट्री परिसरमा खोरमा परेको चितुवाको बच्चा उद्धार गरी सौराहा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा लगिएको छ। डिभिजन वन कार्यालयका अनुसार बच्चा खोरमा परेपछि क्यामेरा ट्यापिङमा एक माउ र अर्को बच्चा सहित बाहिर बसेको देखिएको थियो। पछिल्लो समय क्याम्पस परिसरमा पनि खोर र क्यामेराको व्यवस्थापन गरी नियमित अनुगमन गरिएको छ। भरतपुर महानगरपालिका 11 स्थित आपटारीमा विद्युत स्टेशन क्षेत्रमा केही दिन पहिले कर्मचारीले बाघ आएको सूचना दिएपछि क्यामेरा जडान गरिएको छ। बाघले स्थानीयको बाख्रा खाएको थियो। कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्यले तीनवटै ठाउँमा क्यामेरा जडान र खोर राख्ने काम भएको बताउनुभयो।
3: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको एक अदालतले फेसबुकको मातृ कम्पनी मेटालाई आफ्ना सामाजिक सञ्जाल प्लेटफर्मले बालबालिकामाथि पार्ने जोखिमबारे पर्याप्त चेतावनी नदिएको भन्दै 56.70 करोड़ अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ। यो निर्णय बालबालिकाको सुरक्षा सम्बन्धी मुद्दामा मेटा विरूद्ध आएको अहिलेसम्मकै सबैभन्दा ठूलो फैसला हो। न्यू मेक्सिको राज्यका न्यायाधीश ब्रायन बिटसाइडले मेटालाई सार्वजनिक उपद्रोहको संज्ञा दिँदै यसलाई वायु प्रदूषणसँग तुलना गर्नुभएको छ। उहाँले भविष्यमा यस्ता हानिकारक प्रभावहरू कम गर्नका लागि उक्त रकम विशेष कोषमा जम्मा गर्न पनि आदेश दिनुभएको छ। यो फैसला यसअघि सोही मुद्दामा मेटालाई तिर्न आदेश दिएको 37,50,00,000 अमेरिकी डलर जरिवाना भन्दा अतिरिक्त हो। यो सँगै मेटाले तिर्नुपर्ने कुल जरिवाना 94,20,00,000 अमेरिकी डलर पुगेको छ। न्यायाधीश बिटसाइडले मेटालाई एउटा कारखानासँग तुलना गर्दै विज्ञापन र सामग्रीलाई त्यसको उत्पादन तथा बालबालिकामाथि हुने मनोवैज्ञानिक क्षति र यौन शोषणलाई नियन्त्रण गर्नुपर्ने प्रदूषणको रूपमा व्याख्या गरेको छ। इन्स्टाग्राम, फेसबुक, व्हाट्सएप र थ्रेड सञ्चालन गर्ने मेटाका एक प्रवक्ताले यो निर्णयसँग आफूहरू असहमत रहेको भन्दै पुनरावेदन गर्ने बताएका छन्। हाल अमेरिकाभरि यस्तै प्रकृतिका हजारौं मुद्दाहरू मेटा विरूद्ध विचाराधीन छन्। न्यू मेक्सिकोका फैसलाहरू यसै वर्षको शुरूमा लस एन्जलसमा पनि यस्तै आरोप सम्बन्धी अर्को मुद्दामा मेटा पराजित भएको थियो।
4: र अब खेल समाचार। युरोपेली फुटबल महासंघ युईएफएले फिफा अध्यक्ष जियानी इन्फान्टिनो प्रतिको आफ्नो अविश्वास यथावत रहेको दोहोर्याएको छ। साथै आवश्यक परे विश्वकप सहित अन्तर्राष्ट्रिय प्रतियोगिता बहिष्कार गर्ने चेतावनी कायम रहेको जनाएको छ। फिफाले आफ्नो बचावमा दिएको स्पष्टीकरणले कुनै परिवर्तन नल्याएको युईएफएले स्पष्ट पारेको हो। विश्वकप लगायत प्रमुख प्रतियोगितामा निजी लगानी भित्राउने प्रस्ताव फिर्ता लिए पनि भविष्यमा यस्ता प्रयास त दोहोरिने छैन भन्ने स्पष्ट प्रतिबद्धता नआएको आफ्ना शर्त पूरा नभएको युईएफएको भनाइ छ। यसअघि इंग्ल्याण्ड फुटबल संघले पनि इन्फान्टिनो प्रतिको समर्थन फिर्ता लिएको थियो। फिफाले आफ्नो सहायक संस्था फिफा फरवार्ड इन्टरप्राइज मार्फत पुरूष र महिला विश्वकपमा निजी लगानी भित्राउने योजना अघि सारेको थियो। व्यापक आलोचनापछि फिफाले प्रक्रिया सञ्चालनमा त्रुटि भएको स्वीकार्दै माफी मागेको र योजना स्थगित गरेको जनाएको छ। तर युईएफएले इन्फान्टिनो स्वयं विवादबारे प्रत्यक्ष जवाफ दिइ नभएको, निर्णय प्रक्रियामा को संलग्न थिए, प्रतिस्पर्धात्मक छनौट प्रक्रिया अप्नाइएको थियो वा थिएन र कसैलाई व्यक्तिगत लाभ पुग्ने अवस्था थियो कि थिएन भन्ने प्रश्न अझै अनुत्तरित रहेको जनाएको छ। यद्यपि अफ्रिका, दक्षिण अमेरिका, उत्तर तथा मध्य अमेरिकाका अधिकांश फुटबल संगठनहरूले इन्फान्टिनो प्रति समर्थन कायम राखेका छन्। युईएफएले भने आगामी सेप्टेम्बरमा पोल्याण्डमा शुरू हुने फिफा महिला अण्डर 20 विश्वकपदेखि बहिष्कारको विकल्प प्रयोग गर्ने वा नगर्ने विषयमा आफ्नो अडानको परीक्षा हुने संकेत दिएको छ।
3: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: पर्सामा भन्सार जाँच पास भएको ट्याङ्करबाट तेल चोर्ने सातजना पक्राउ। मधेसमा ट्रान्सफर्मर चोरीका घटना बढ्दै 5 वर्षमा 900 चोरी।
3: करदाता प्रोत्साहन अन्तर्गत पहिलो पाक्षिकको उपहार विजेता सार्वजनिक। 250 रूपियाँको सामान खरिद गरेका उपभोक्ताले जिते 10,00,000 रूपियाँ पुरस्कार।
4: प्रतिनिधि सभा बैठक बस्दै 4 विधेयक प्रस्तुत गर्ने कार्यसूची। राष्ट्रिय सभाको बैठक भने सर्यो।
3: मेटाले सार्वजनिक उपद्रव गरिरहेको एक अमेरिकी अदालतको ठहर। 56,70,00,000 डलर जरिवाना तिर्न आदेश।
4: र फिफा अध्यक्ष इन्फान्टिनो प्रति युईएफएको अविश्वास कायमै बहिष्कारको चेतावनी यथावत।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
5: AIO?
6: Yes, AIO. All in one mart. The best place for shopping.
5: के छ र हो खास त्यहाँ?
6: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
5: वाओ, कहाँ छ र यो?
6: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
2: All in one mart, helping make your life easier.
7: किन आँखा मिचेको मिचै गरेको
8: हेर्न? अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने?
7: धेरै समय मोबाइल चलाएपछि क्या हो?
8: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
7: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
8: ए, त्यसो भए जोगिन के गर्ने त?
7: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
8: बुझे।
7: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
9: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक, लामो समयसम्म कडा औषधिको

0: असर अवसर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक छ बज्यो।

0: आगामी दिनमा आवश्यकता अनुसार ती स्थानहरूमा पुनः कूटनीतिको उपस्थिति जनाइनेछ।
1: काठमाडौँ उपत्यकामा नदी किनाराबाट विस्थापित भएका परिवार मध्ये अधिकांश वास्तविक सुकुम्बासी रहेको पाइएको छ। भूमि समस्या समाधान समितिका अनुसार हालसम्म 160 परिवारको विवरण परीक्षण भएको छ, जसमध्ये करिब 70% अर्थात 109 परिवारको नाममा देशका अन्यत्र कुनै पनि किसिमको घर जग्गा नरहेको पुष्टि भएको छ। यस्तै बाँकी 51 परिवारको नाममा मालपोतको रेकर्डमा जग्गा देखिए पनि त्यो खेती योग्य वा बसोबासका लागि योग्य छ वा छैन भन्ने व्यावहारिक पक्ष यकिन गर्न बाँकी रहेको समितिले जनाएको छ। को जग्गा पहिरोको उच्च जोखिममा तथा मधेसको जग्गा बाढ़ी डुबान प्रभावित क्षेत्रमा पर्ने सम्भावना भएकाले स्थानीय तहका समितिसँग समन्वय गरेर थप छानबिन भइरहेको छ। जग्गा भेटिएकाहरूको नाम सुकुम्बासी सूचीबाट हटाइनेछ भने स्थायी ठेगाना भएकाहरूको हकमा सम्बन्धित जिल्ला समितिले व्यवस्थापन गर्नेछ। बागमती सभ्यता एकीकृत विकास समितिले पठाएका 388 परिवार मध्ये हालसम्म 160 परिवारको मात्र छानबिन सम्पन्न भएको छ।
0: विपक्षी दलहरूले आज पनि सीमा विवादका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको विवादास्पद अभिव्यक्तिको स्पष्टीकरण र माफीको माग गर्दै संसदमा विरोध जनाएका छन्। बैठक शुरू हुने बित्तिकै कंग्रेस, एमाले, नेकपा र राप्रपा लगायतका दलहरूले उठेर असन्तुष्टि पोखेका हुन्। साथै प्रधानमन्त्रीलाई नियमित प्रश्नोत्तरमा अनिवार्य उपस्थित गराउन सभामुखसँग माग गरिएको छ। बैठकमा बजारमा देखिएको खाना पकाउने ग्यासको चरम अभाव र जनताको शास्तिबारे पनि बहस भएको छ। दलकै सांसदहरूले समेत ग्यास अभावको वास्तविकता स्पष्ट पार्न र कालोबजारी गर्नलाई सख्त कार्यवाही गर्न सरकारलाई चुनौती दिएका छन्। सांसदहरूको तीखो प्रश्नको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पूरा सिलिण्डर वितरण प्रणालीका कारण केही असहजता उत्पन्न भएको बताउनु भएको छ। उहाँले भारतबाट आयातको कोटा बढ़ाउन कूटनीतिक पहल थालिएको जानकारी दिँदै केही दिनभित्रै आपूर्ति व्यवस्था सहज हुने स्पष्ट पार्नु भएको छ। सरकारको काम कारवाही चित्त बुझ्दो नभएको भन्दै एमाले सांसदहरूले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा समेत माग गरेका छन्।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गत आर्थिक वर्षको चौथो त्रैमासिक कार्य प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार उक्त अवधिमा बसेका 21 मन्त्री परिषद बैठकबाट 384 निर्णय भएका छन् भने पूँजीगततर्फ 68.26% प्रगति हासिल भएको उल्लेख छ। अलपत्र परेका 578 ठेक्काको विश्लेषण गरी समस्या समाधानका लागि पहल गरिएको छ भने हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालनबारे स्थलगत अध्ययन भएको छ। हेलो सरकार प्राप्त 44,000 भन्दा बढ़ी जनगुनासो मध्ये 33,000 भन्दा बढ़ीको फर्सुट भइसकेको छ। प्रशासनिक ढिला सुस्ती र भ्रष्टाचार रोक्न सुन्ने बाँकी फाइल अभियान सञ्चालन गर्नुका साथै नेपाल सरकार कार्य विभाजन नियमावली 2083 समेत कार्यान्वयनमा ल्याइएको कार्यालयले जनाएको छ।
0: नेपाली कंग्रेसका सभापति गगन थापाले आफ्नो नेतृत्वमा भएको पार्टीको विशेष महाधिवेशन विधानसम्मत भएको दोहोर्याउनु भएको छ। अदालत समक्ष विशेष महाधिवेशनको वैधानिकता फेरि पुष्टि गर्न आफूहरू तयार रहेको उहाँको भनाई छ। आज पार्टी निकट आदिवासी जनजाति महासंघको कार्यक्रममा बोल्दै थापाले आगामी 24 गते बस्ने पार्टी केन्द्रीय समितिको बैठकमा अदालतको आदेशबारे राम्रोसँग छलफल गरेर धारणा बनाउने बताउनु भएको छ। यसमा कुनै हतार गर्नुपर्ने आवश्यकता नभएको टिप्पणी उहाँको छ। अदालतको प्रक्रियामा शानका साथमा सहभागी हुने सभापति थापाको भनाई छ।
2: नेपाली कंग्रेस पार्टीको विधानमा भएको व्यवस्थाको पार्टीका सार्वभौम सदस्यहरूले प्रयोग गरेर हामीले विशेष महाधिवेशन गर्यौं। विशेष महाधिवेशन आवश्यक पनि थियो, विशेष महाधिवेशन गर्न पाउने हाम्रो अधिकार पनि थियो। विशेष महाधिवेशनको वैधानिकता विशेष महाधिवेशनको हलबाट हामीले पुष्टि गरिसक्यौं। विशेष महाधिवेशनको वैधानिकता निर्वाचन आयोगले पुष्टि गरिसक्यो। विशेष महाधिवेशनको वैधानिकता सम्मानित अदालतको सर्वोच्चको डिभिजन बेन्चले पुष्टि गरिसक्यो। फेरि यसको पुष्टियाई गर्नुपर्छ भनेर सम्मानित अदालतले बोलेको सन्दर्भमा यसलाई फेरि एकपटक नेपाली कांग्रेसको विधान बमोजिम भएको विशेष महाधिवेशन वैधानिक थियो, ठिक थियो भनेर पुष्टि गर्नका निम्ति हामीले फेरि एकपटक अर्को अवसर प्राप्त गरेका छौं भन्ने ढङ्गबाट मैले यसलाई लिएको छु। अदालतको प्रक्रियामा सहभागी हुने हाम्रो कर्तव्य हो, हामीहरू सहभागी हुन्छौँ र बडो शानका साथमा हामीले गरेको वैधानिक कामको हामीहरू प्रतिरक्षा गर्छौँ, त्यसको डिफेन्ड गर्छौँ।
0: राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाले सर्वोच्च अदालतको आदेशले पार्टी एकताबद्ध हुन सक्ने सम्भावना बढ़ेको बताउनु भएको छ।
3: हाम्रो पार्टी नेपाली कंग्रेस केन्द्रीय समितिको आधिकारिकता सम्बन्धी मुद्दा सम्मानित सर्वोच्च अदालत डिभिजन बेन्चबाट फैसला आदेश उप न्याय पूर्णावलोकन गरिपाऊ भनी पार्टी सभापति शेरबहादुर देवालले दिनुभएको निवेदनमा सम्मानित सर्वोच्च अदालतले 2083 श्रावण 21 पूर्वावलोकनको अनुमति प्रदान गरेको छ। सर्वोच्च अदालतको यो निर्णयको हार्दिक स्वागत गर्दछ। साथै सम्मानित सर्वोच्च अदालतबाट अब हुने पुनरावलोकनबाट हामीलाई न्याय प्राप्त हुने कुरा विश्वस्त छौं।
1: नेपाल प्रहरीले नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा विरूद्ध कुनै मुद्दा वा पक्राउ पुर्जी रहे नरहेको विषयमा रेकर्ड हेरिरहेको जनाएको छ। आज प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले देउवाको विषयमा रेकर्ड हेरिरहेको र आवश्यकता अनुसार प्रक्रिया अघि बढ़ाइने बताउनु भएको हो। हङकङमा उपचार गराइरहनुभएका देउवा आगामी साउन 26 गते साँझ स्वदेश फर्कने कार्यक्रम छ। स्वदेश फर्किएपछि उहाँले साउन 29 31 गतेसम्म हुने कांग्रेसको संस्थापन इतर को राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
0: नेपाल शिक्षक महासंघले सरकारसँग यसअघि भएका सहमतिहरू कार्यान्वयन नभए आगामी भदौ महिनादेखि आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ। आज काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले शिक्षक र विद्यालय कर्मचारीहरूमाथि विभेदपूर्ण व्यवहार गरेको आरोप लगाएका छन्। महासंघले आर्थिक वर्ष 2083-84 बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब वृद्धि प्रोत्साहन तथा महँगी भत्ता नदिएको भन्दै आपत्ति जनाएका छन्। पनि अन्य सरह सुविधा र स्थायी दरबन्दी सिर्जना गर्न तथा निजामती कर्मचारी सरह स्थानीय भत्ता उपलब्ध गराउन माग गरिएको छ। यसै गरी शिक्षा क्षेत्रमा कुल बजेटको 20% लगानी गर्न माध्यमिक तहसम्मको शिक्षा निशुल्क र अनिवार्य रूपमा लागू गर्न तथा सामुदायिक विद्यालयका विद्यार्थीका लागि छात्रवृत्ति र खाजा रकम बढ़ाउन पनि महासंघले माग गरेको छ।
1: नेपाल वैदेशिक रोजगार व्यवसाय संघले विभिन्न नीतिगत सुधारको माग गर्दै आजदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउने सबै प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरेको छ। पत्रकार सम्मेलन गर्दै संघले 15 बुधे माग पूरा नभएसम्म कामदार पठाउने कार्य पूर्ण रूपमा बन्द रहने घोषणा गरेको हो। संघका अध्यक्ष डिकबहादुर खत्रीले वर्तमान अवस्थालाई सुन्ने समय मानेको र माग सम्बोधन नभएका कारण बाध्य भएर श्रमिक पठाउने काम बन्द गरिएको बताउनु भएको छ। व्यवसायले वैदेशिक रोजगार ऐन 2064 समयानुकूल संशोधन गर्नुपर्ने, वैज्ञानिक सेवा शुल्क निर्धारण गरिनुपर्ने तथा जापान दक्षिण कोरिया र युरोपका श्रम बजारमा पहुँच विस्तार गर्नुपर्ने माग राखेका छन्। यस्तै गरी श्रम स्वीकृति र माग पत्र प्रमाणीकरणलाई स्वचालित बनाउन विभिन्न देशमा श्रम सहचारी तथा काउन्सिलरको व्यवस्था गर्न र धरौटी रकममा ब्याज उपलब्ध गराउन माग गरिएको छ। सरकारले मागहरू सम्बोधन गरेमा मात्रै कानूनी पालना गर्दै पुनः नियमित व्यवसाय सञ्चालनमा फर्कने संघले स्पष्ट पारेको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार छनौट सम्बन्धी नयाँ मापदण्ड सार्वजनिक गरेको छ। पार्टीले उम्मेद्वार छनौट प्रक्रियालाई मर्यादित र पारदर्शी बनाउन शून्य सहनशीलताको नीतिसहित 5 बुधे विशेष आचार संहिता तथा द्वन्द्व सजायको व्यवस्था ल्याएको हो, जस अनुसार आर्थिक लेनदेन गर्ने, आन्तरिक मतदानमा धाँधली गर्ने, पदीय मर्यादा विपरीत कार्य गर्ने तथा गुटबन्दी वा चरित्र हत्यामा संलग्न हुने जो कोहीलाई पार्टी सदस्यबाट निष्कासन गरिनेछ। आगामी 1 गतेदेखि क्याण्डिडेट क्लबका लागि आवेदन खुल्ला गर्ने निर्णय गरेसँगै पार्टीले यो नियमहरू सार्वजनिक गरिएको जनाएको छ।
1: गैर कानूनी रूपमा अथाह सम्पत्ति आर्जन गरेको अभियोग खेपिरहेका मिलन गुरूङ उर्फ चक्रे मिलन र उनकी श्रीमती इन्दिरा घले गुरूङलाई सर्वोच्च अदालतले सफाई दिएको छ। न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतको 8 वर्ष अघिको फैसलालाई सदर गर्दै उनीहरूलाई सफाई दिएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 7 करोड़ 8 लाख रूपियाँ अवैध रूपमा कमाएको दावीसहित मुद्दा दायर गरेको थियो, तर 2074 माघ 10 गते विशेष अदालतले उनीहरूलाई निर्दोष ठहर गरेपछि विभाग पुनरावेदनका लागि सर्वोच्च पुगेको थियो। सर्वोच्चको यो अन्तिम निर्णयसँगै दुवैजनाले मुद्दाबाट पूर्ण मुक्ति पाएका छन्।
0: कोशी प्रदेशमा नयाँ मन्त्रीमण्डल बनाउने तयारी स्वरूप नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी बीच औपचारिक सम्वाद अघि बढ़ेको छ। विराटनगरको मुख्यमन्त्री निवासमा आज सम्पन्न दुई दलका प्रभावशाली नेताहरूको बैठकमा मन्त्रालय बाँडफाँड साझा एजेण्डा तय तथा बजेटको समीक्षा गर्ने विषयमा छलफल भएको छ। बैठक सकिएपछि संचारकर्मीहरूसँग कुराकानी गर्दै नेकपाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले केन्द्रको स्वतः समीकरण अनुसार नै प्रदेशमा सहकार्य गर्ने मामिलामा सकारात्मक सहमति जुटिरहेको खुलाउनु भएको छ। उहाँले आगामी सोमबारभित्र सबै प्रक्रियाहरूलाई प्याकेजमा टुंग्याउने गरी तयारी भइरहेको जानकारी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी असोज महिनाभर रूपन्देहीको रोहिणी गाउँपालिकाबाटै मन्त्रालयको कामकाज सञ्चालन गर्ने घोषणा गर्नुभएको छ। आफ्नो निर्वाचन क्षेत्रमा 273 जना स्थानीयलाई आज गाउँ ब्लकको लाल पूर्जा वितरण गर्दै उहाँले स्थानीयका गुनासो सुन्न र मन्त्रालय चलाउन रोहिणीमै कार्यालय स्थापना गर्ने बताउनु भएको हो। त्यस अवसरमा मन्त्री लम्सालले रोहिणीको डुवान समस्या यसै वर्ष अन्त हुने र अर्को वर्षदेखि दोहोरिन नदिने गरी दीर्घकालीन योजना लागू गरिने प्रतिबद्धता जनाउनु भएको छ। भूमिहीन तथा अव्यवस्था स्थित बसोबासका समस्या सधैँका लागि समाधान गर्न सरकारले छिट्टै विधेयक ल्याइरहेको जानकारी दिँदै उहाँले अब काम छिटो टुंग्याउन स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्न निर्देशन दिनुभएको छ।
3: नेपाल प्रहरीले आधिकारिक तथ्याङ्क सार्वजनिक गर्दै नेपालमा 10,000 भन्दा बढ़ी शरणार्थी बसोबास गरिरहेको जनाएको छ। आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता अभि नारायण काफ्लेले नेपालमा भूटान तिब्बत र म्यानमारका गरी 10,326 शरणार्थी रहेका जानकारी गराउनु भएको हो। जसमध्ये 6,272 भूटानी र 3,527 तिब्बती शरणार्थी छन्। यसै गरी म्यानमारबाट आएका 527 रोहिंग्या शरणार्थी उपत्यका कपन लसुनटार राम मन्दिर लुफू र सुनाकोठी क्षेत्रमा बसोबास गरिरहेको प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ। सो क्रममा प्रहरीले जेएनजी प्रदर्शनका क्रममा घटेका गम्भीर अपराधमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिने स्पष्ट पारेको छ। प्रहरी प्रवक्ता काफ्लेले जघन्य प्रकृतिका कसुरमा जोड़िएका कुनै पनि आरोपीलाई छूट नहुने बताउनु भएको हो। उहाँले महान्यायाधिवक्ता कार्यालयबाट पनि त्यस्ता व्यक्तिलाई छोड़ दिन सरकारको तर्फबाट कुनै पत्र नआएको जानकारी दिनुभएको छ।
2: नेपालमा यस वर्षको मुख्य बाली धानको रोपाई अन्तिम चरणमा पुगेको छ। कृषि विभागका अनुसार आज साउन 22 गतेसम्म देशभर धान रोप्न योग्य कुल क्षेत्रफलको 95.5% भूभागमा रोपाई सकिएको हो। कुल 13,70,062 हेक्टर क्षेत्रफल मध्ये आजसम्म 13,08,383 हेक्टरमा रोपाई सम्पन्न भएको विभागले जनाएको छ। गत वर्ष साउन 25 गतेसम्म 91.31% रोपाई भएकामा यस वर्ष गति बढ़ेको छ। प्रदेशगत विवरण अनुसार सुदूरपश्चिममा 7% भएको छ।
3: पहिरोको उच्च जोखिममा रहेको कालीकोट जिल्लामा सम्भावित क्षति घटाउन 33 सुरक्षित स्थान र हेलिकप्टर अवतरण स्थल तोकिएका छन्। जिल्ला विपद व्यवस्थापन समितिले कमजोर भू बनोट र जथाभावी सड़क खनिएका कारण 9 मध्ये 8 स्थानीय तह उच्च जोखिममा रहेको जनाउँदै पूर्व तयारी तथा प्रतिकार योजना कार्यान्वयनमा ल्याएको हो। उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन सुरक्षा निकाय र स्थानीय तहबीच समन्वय गरी आवश्यक सामग्रीको व्यवस्थापन गरिएको प्रशासनले जानकारी दिएको छ।
2: कर प्रणालीमा सुधार ल्याउन शुरू गरिएको करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो चरणको नतिजा सार्वजनिक भएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा आन्तरिक राजस्व विभागले साउन 1 देखि 15 गतेसम्म खरिद बिक्री गर्ने उपभोक्ताहरू मध्येबाट भाग्यशाली विजेता छनौट गरेको हो। एक किराना पसलबाट 250 रूपियाँको सामान खरिद गरी कूपन प्राप्त गर्ने एक उपभोक्ताले नियमअनुसार करकट्टा गरी 7,50,000 रूपियाँ बम्पर उपहार प्राप्त गरेका छन्। यस्तै अन्य 15 जना उपभोक्ताले जनै 1,00,000 रूपियाँ नगद पुरस्कार गरेका छन्। भ्याड तथा कर चुहावट नियन्त्रण गर्न र उपभोक्तामा बिल लिने बानी बसाल्न यो योजना ल्याइएको छ। उपभोक्ताले खरिद बिलको विवरण वेबसाइटमा प्रविष्ट गरेर यस कार्यक्रममा सहभागिता जनाउन सक्ने विभागले जनाएको छ।
3: नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार र पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै सेवा प्रदायक कम्पनीहरूलाई 8 हुँदै निर्देशन जारी गरेको छ। उपभोक्ताबाट नेटवर्क अवरोध र फितलो सेवाबारे गुनासो बढ़ेपछि प्राधिकरणले दूरसंचार ऐन अनुसार 4 पुस्ताको 4G सेवा सुधार्न र मुख्य शहरमा 5G जडानका लागि चरणबद्ध योजना बुझाउन आदेश दिएको छ। साथै 24 घण्टा ग्राहक गुनासो सुन्न कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग गर्न औद्योगिक तथा व्यापारिक क्षेत्रमा उच्च गतिको ब्रडब्याण्ड पुर्याउन पूर्वाधारको साझा प्रयोग गरी लागत घटाउन र साइबर सुरक्षाका उपाय अपनाउन सेवा प्रदायकहरूलाई भनिएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेपालका निषेधित क्षेत्रहरूमा पछिल्लो पाँच वर्षमा वार्षिक औसत 24,000 भन्दा बढ़ी विदेशी पर्यटकले पदयात्रा अनुमति लिएका छन्। अध्यागमन विभागका अनुसार गोरखाको मनासलु क्षेत्र सबैभन्दा लोकप्रिय गन्तव्य बनेको छ। यस्तै माथिल्लो मुस्ताङ र हुम्लाले कुल अनुमति लिने पर्यटकको करिब 71% हिस्सा ओगटेका छन्। तर अनुमति नलिई निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रवृत्तिका कारण पर्यटक सुरक्षा र उद्धारमा चुनौती थपिएको छ। यसलाई मध्यनजर गर्दै विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको छ।
2: साताको अन्तिम कारोबार दिन आज शेयर बजार परिसूचक नेप्से 4.05 अंकले घटेर 2650 अंकमा पुगेको छ। दिनभर जसो रातो रहेको बजारमा कारोबार रकम पनि अहिलो दिनको 4.62 अर्ब घटेर 3.77 अर्ब रूपियाँमा सीमित भएको छ। 184 कम्पनीको शेयर मूल्य घट्दा 86 बढ़ेको छ भने 6 कम्पनीको मूल्य स्थिर रह्यो। बैंकिङ, विकास बैंक, फाइनान्स र जलविद्युत सहित अधिकांश उपसूचक घटेका छन् भने उत्पादन, माइक्रो फाइनान्स र व्यापार समूहमा सामान्य सुधार देखिएको छ।
1: अब विदेशका खबर। कंगोमा फैलिएको इबोला प्रकोपका कारण 330 बाल बालिकाको ज्यान गएको संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ। युनिसेफका अनुसार सबैभन्दा बढ़ी प्रभावित इटुरी प्रान्तमा 17 वर्ष मुनिका 743 बाल बालिका संक्रमित भएका छन्। जसमध्ये ज्यान गुमाउनेमा 5 वर्ष मुनिका बाल बालिका धेरै छन्। इबोलाबाट संक्रमितको संख्या 4,000 नागेको छ। संक्रमित मध्ये हरेक 4 जनामा 1 जना बच्चा रहेको तथ्याङ्कले देखाएको छ। यो प्रकोपबाट हालसम्म 1,801 जनाको मृत्यु भइसकेको छ। इबोला त्रासका कारण नियमित खोप र मातृ स्वास्थ्य सेवा प्रभावित हुँदा मलेरिया जस्ता रोगको उपचार नपाएर पनि बाल बालिकाले ज्यान गुमाइरहेका छन्।
2: प्रतिकूल मौसम र विभिन्न क्षेत्रमा झारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा खाद्य पदार्थको मूल्य 3 वर्ष यताकै उच्च स्तरमा पुगेको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले हालै सार्वजनिक गरेको विवरण अनुसार जुलाई महिनामा खाद्यान्नको मूल्य सूचकांक उल्लेख्य रूपमा वृद्धि भएको हो। विशेष गरी गहुँ लगायतका अन्न बालीको मूल्यमा आएको भारी वृद्धिका कारण समग्र सूचकांक उखालो लागेको छ। ब्ल्याक सी क्षेत्रको निर्यातमा देखिएको जोखिम, प्रमुख कृषि क्षेत्रको अत्याधिक गर्मी र खाड़ी मुलुकमा बढ़ेको द्वन्द्वका कारण उत्पादन तथा ढुवानी लागत बढ़ेको संगठनले जनाएको छ। त्यस्तै ऊर्जाको मूल्यमा भएको वृद्धिका कारण वनस्पति तेल र चिनीको भाव पनि बढ़ेको पाइएको छ। यद्यपि समग्रमा खाद्यान्न महँगो भए पनि मासु र दुग्धजन्य वस्तुको मूल्यमा भने केही मात्रै गिरावट आएको छ।
1: अब खेलकुद। विश्वकप छनौटको दौड़बाट लगभग बाहिरिएको नेपाल सामु अब शीर्ष 6 रहेर एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआई मान्यता जोगाउने मुख्य चुनौती बनेको छ। आगामी अक्टोबरमा ओमानमा हुने लीग टूको अन्तिम चरणमा नेपालले घरेलु टोली ओमान र क्यानाडासँग प्रतिस्पर्धा गर्नेछ। बाँकी सबै खेल जितेमा नेपालको अधिकतम 32 अंक पुग्नेछ। तर ओडीआई हैसियत कायम राख्न नेपालले आफ्ना खेल जित्नुका साथै अन्य टोलीको नतिजामा निर्भर हुनुपर्ने अवस्था छ। अन्तिम तालिकाको 6 स्थानभन्दा तल झरेमा नेपालले विश्वकप छनौट प्ले को कठिन बाटो समात्नुपर्नेछ। त्यसैले ओमानमा हुने आगामी श्रृंखला नेपालका लागि एक दिवसीय टोलीको हैसियत जोगाउने अन्तिम परीक्षा बन्नेछ।
2: र आसन्न विश्व एसियाली खेलकुदलाई लक्षित गर्दै नेपाली खेलाड़ीहरू बन्द प्रशिक्षणमा रहेका छन्। राष्ट्रिय खेलकुद परिषदकी कार्यकारी समिति सदस्य सिक्का सुवाल श्रेष्ठका अनुसार साउन 18 गतेदेखि शुरू भएको यो प्रशिक्षणमा सहभागी खेलाड़ी तथा प्रशिक्षकहरूलाई सिनामंगल स्थित रोयल बुटिक र गौशाला स्थित पशुपति बुटिकमा राखिएको छ। जापानको आईसी नागोया आगामी असोज 3 गतेदेखि शुरू हुने एसियाली खेलकुदमा नेपालबाट विभिन्न 22 खेल विधामा 80 पुरूष र 56 महिला गरी 136 खेलाड़ीहरूले प्रतिस्पर्धा गर्ने तय भएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: सरकारले विदेश स्थित 5 कूटनीतिक नियोग बन्द गर्दै प्रक्रिया शुरू। होल्डिङ सेन्टरमा रहेका करिब 70% वास्तविक सुकुम्बासी प्रमाणित।
2: शिक्षक कर्मचारीलाई समान सुविधा दिन आह्वान, सुनवाई नभए भदौदेखि आन्दोलनको चेतावनी। म्यान पावर व्यवसायको 15 बुँदे माग, श्रमिक विदेश पठाउने सबै प्रक्रिया स्थगित।
1: नेपालमा 10,000 भन्दा बढ़ी शरणार्थी आश्रित, उपत्यका विभिन्न 5 स्थानमा बसोबास। जेएनजे आन्दोलनका जघन्य अपराधमा उन्मुक्ति नहुने प्रहरीको स्पष्ट।
2: कंगोमा इबोलाबाट 330 बाल बालिकाको मृत्यु, संक्रमितको संख्या 4,000 नाग्यो। विश्व बजारमा प्रतिकूल मौसम र द्वन्द्वको असर, खाद्यान्नको मूल्य 3 वर्ष यताकै उच्च।
1: र नेपालीलाई ओडीआई मान्यता जोगाउन चुनौती, लीग टूको अन्तिम चरणमा ओमान। यसलाई फेरि सुन्नुहोला। नेपाललाई ओडीआई मान्यता जोगाउने चुनौती, लीग टूको अन्तिम चरणमा ओमान र क्यानाडासँग प्रतिस्पर्धा हुने, जापानमा हुने एसियाडका लागि नेपाली खेलाड़ी बन्द प्रशिक्षणमा।
2: हौस् त नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1।
1: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
2: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
1: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना।
6: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: प्रधानमन्त्री कार्यालयको प्रगतिको लेखाजोखा सार्वजनिक। 3 महिनामा 21 मन्त्री परिषद बैठक, 384 निर्णय भएका छन्। संसदमा राष्ट्रियता, ग्यास अभाव र जनसेवाका विषयमा सरकारको ध्यान आकर्षण गराइएको छ। कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने हुनुभएको छ। एक वर्षमै करिब 4.5% अपराध बढ़ेको छ। सतर्क रहन प्रहरीले आग्रह गरेको छ। सरकारी कर्मचारी र शिक्षकको तलब भत्तामा विभेद, समान तलब भत्ताको माग गर्दै शिक्षक महासंघले आन्दोलनको चेतावनी दिएको छ। नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षामा करिब 93% उत्तीर्ण भएका छन्। आज राति 12 बजेदेखि सरकारी सेवा बहिष्कार गर्ने म्यान पावर व्यवसायीको घोषणा रहेको छ। वैदेशिक रोजगारीमा एक वर्षमा 5,592 उजुरी, करिब 31% मात्रै फर्जीउट भएको छ। र एसियन गेम्सका लागि नेपालबाट 22 खेलमा 136 खेलाड़ीले सहभागिता जनाउने पक्का भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले रातिको ठिक 8 बज्यो।

0: आवाज विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz।
1: विद्यार्थीले गोली चलाउँदा 5 शिक्षक सहित 8 जनाको मृत्यु
2: र एसियाड तयारीका लागि बक्सिङ टोली भारत जाँदै इंग्ल्याण्डका क्रिकेटर रवि भोपाराले फेरि चितवनबाटै एनपीएल खेल्ने।
3: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
4: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारी कार्यालयमा नो लाइन, राष्ट्रपा सरकारमा वानली अनलाइनको नारा र भाषण गर्दै 4 महिना अघि चुनाव लड़ेकाहरू अहिले लाज लागेको बताउन थालेका छन्। झण्डै 2/3 मतसहित चुनाव जितेर आफ्नो पार्टीको सरकार बनाउँदा पनि जनताले खाना पकाउने ग्यासको अभाव झेल्नु परेको भन्दै उनीहरूले संसदमा आवाज उठाएका छन्। आजको संसद बैठकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकै सांसद रमेश परसाईले नै चुनाव ताका गरेको भाषण सम्झिँदा अहिले लाज लाग्न थालेको बताउनु भएको हो।
5: मैले चुनाव ताका गरेका भाषणहरू सम्झिँदा जहाँ हामी सरकारी कार्यालयमा नो लाइन रासोपाको पालामा ओन्ली अनलाइन भनेर आफैले गरेका भाषण सम्झिँदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि रातभरि मध्यरातसम्म लाइन बसेको त्यो दृश्यले मलाई चाहिँ साँच्चीकै लाज लागेको छ। सभामुख महोदय, मेरा दुईटा प्रश्न छन्। एउटा, यो ग्यासको अभाव जुन देशैभरि छ, मेरो प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्यासको अभाव छ कि छैन? अर्को, यदि कृत्रिम अभाव सृजना भएको हो भने, सरकारले भने जस्तै ग्यास वारवार्ती आएर पनि कालो बजारी भएको हो भने, ती कालो बजारी गर्नेहरूलाई कानूनको कठघरामा ल्याएर कठोर दण्ड दिन केले रोकेको छ 2/3 सरकारलाई? जनताले नयाँ सरकार चाहेको भनेको चिल्ला ह्यान्डसम नयाँ अनुहार खोजेको होइन, नयाँ चरित्र खोजेको हो जुन हाम्रो व्यवहारबाट पुष्टि हुनुपर्छ।

0: का एकमात्र रासपा सांसद रमेश प्रसाद सापकोटाले त आफ्नो आलोचना भएको भन्दै सुर्खेतको भेरी ग्यास उद्योगलाई नै चेतावनी दिनुभएको छ।
1: र कर्णालीमा सबैभन्दा बढी सिलिण्डर बजारीकरण भएको र 143 बुलेट दैनिक 10,000 सिलिण्डर उत्पादन क्षमता भएको भेरी ग्यासले सामाजिक दायित्व र व्यावसायिक जिम्मेवारी वहन गर्दै कर्णालीमा थप परिणाममा ग्यास पठाउनुपर्छ।
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले भने नियमित माग धान्न सक्ने परिमाणमा एलपी ग्यास आयात तथा वितरण भइरहेको दावी गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक शून्य र विशेष समयमा उठेका प्रश्नको जवाब दिँदै मन्त्री कुमारीले यस्तो दावी गर्नुभएको हो।
2: पर्याप्त आयात सुनिश्चित गर्न नेपाल आयल निगम र मन्त्रालयबाट कूटनीतिक पहललाई समेत निरन्तरता दिएको छ। साथै वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ। नेपाल आयल निगम तथा ग्यास उद्योगी संघको समन्वयमा ग्यास आयात भण्डारण तथा वितरणको कार्यलाई पारदर्शी र अनुमान योग्य बनाउने तर्फ समेत सुधारका कार्यहरू प्रारम्भ भएका छन्।
0: भारतबाट नियमित आपूर्ति भइरहँदा पनि नेपाल आयल निगमको अक्षमताका कारण उपभोक्ताले भने ग्यासको लागि लाइन बस्नु परेको छ। संसददेखि सड़कसम्म ग्यास अभावले हंगामा हुने र ग्यास डिपोसम्म लाइनको फोटो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विभिन्न संसदीय समितिले सरकारलाई निर्देशन दिइरहेका छन्। त्यसै गरी सरकारी अरू निकाय पनि निर्देशन र आदेशको भरमा चलिरहेका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज सूचना जारी गरी कालोबजारी गर्नेलाई कानून बमोजिम हदैसम्मको कार्यवाही हुने बताएको छ।
3: ग्यासको मात्र होइन, सांसदहरूले चुनाव अघि रासपा सभापति रवि लामिछानेले भनेको 13 मन्त्रालय लिएर 100 दिन सरकार चलाउन पाए भन्ने अभिव्यक्ति पनि संसदमै सुनाउन थालेका छन्। नेकपा एमालेका सांसद मोहम्मद इस्तियाक राईले संसद सञ्चालनदेखि सरकार गठनसम्ममा सरकार उल्टो बाटोतर्फ गइरहेको आरोप लगाउनु भएको छ।
4: हिजो अनियमितता बढ़्यो, जनताका कुरा सुनिएन भन्ने रोड सड़क र समितिमा मुर्दाबाद प्रधानमन्त्री नारा लगाउने मान्यजीहरूलाई म आग्रह गर्न चाहन्छु। अहिले चाहिँ गरीब निमुखा आम जनता पिसिया छन्, त्यसको बारेमा भनाई के छ भन्ने म जवाब चाहन्छु।
3: त्यति मात्र होइन, सरकारले मीडिया हाउसका अगाडि गाड़ी पार्किङ गरेर संचार माध्यमलाई तर्साउने प्रयास गरेको अर्थमन्त्रीले कार्यकारी निर्देशकको सामूहिक अन्तर्वार्ता लिएर नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गरेको अस्पताल तथा स्वास्थ्य संस्थामा औषधिको हाहाकार तथा बजारमा ग्यासमा अभाव रहेको प्रति उहाँले सरकारको ध्यान आकर्षण गराउनुभयो। कम्सल कार्ड छापेर सवारी लाइसेन्स बाँडेको यातायात कार्यालयमा अहिले नयाँ सिस्टमले काम नगरेको भन्दै 3 हप्तादेखि लाइसेन्सको लिखित र ट्रायल दुवै परीक्षा रोकेको छ। प्रधानमन्त्रीका सल्लाहकारले नै राहदानी छपाईमा छलफेल गरेपछि पासपोर्ट छपाई समेत केही समय भद्रगोल भएको थियो। नयाँ बजेटमा विद्युतमा कर थपेको सरकारले अहिले लोडसेडिङ गर्न थालेको छ। सरकारका अर्थमन्त्रीले नै स्वास्थ्य बीमा कार्यक्रमलाई बन्द गर्ने अभिव्यक्ति दिएपछि कांग्रेस एमालेका सांसदले यस्तै प्रतिष्ठाको विषय बनाएका छन्। उनीहरूले आफ्नो सरकारले शुरू गरेर निरन्तरता दिएको स्वास्थ्य बीमा रोक्न नहुने बताइरहेका छन्। पार्टीको महामन्त्री र सरकारको मन्त्री दुवै नपाएपछि रासोपाका सांसद मनीष झा पनि असन्तुष्ट देखिनु भएको छ। उहाँले पनि आजको संसद बैठकमा राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गर्नुभयो।
5: अहिलेको कुरामा इन्टिग्रिटीको क्वेशन छैन, इन्टिग्रिटीमा कुनै पनि शंका छैन, इन्टेन्सनमा पनि कुनै प्रश्न छैन, तर कता कता ढंग नपुगेको हो कि भन्ने चाहिँ लाग्छ र त्यो स्वीकार्नुपर्छ। इफ यु डोन्ट नो वाट यु डोन्ट नो देन यु डोन्ट नो रियली यु डोन्ट नो। त्यसैले गर्दाखेरि मलाई के थाहा छैन भन्ने कुरा आफूले जान्नुपर्दछ र त्यो कुरा सिक्नुपर्दछ।
0: रासोपाकी सांसद रचना खतिवड़ाले भने जेन्जी आन्दोलनका शहीदका परिवार र घाइतेसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न माग गर्नुभएको छ। सरकारले शहीदका परिवार र घाइतेसँग एक महिनाभित्र पूरा गर्ने गरी गरेको 23 पुदी सहमति 4 महिना पुग्दा समेत कार्यान्वयन हुन नसकेको भन्दै आपत्ति जनाउनुभयो। खतिवड़ाले घाइते र शहीद परिवारका लागि एकद्वार सेवा तुरन्त सुचारू गर्न तथा घाइते तथा शहीद परिवारलाई एउटै कामका लागि धेरै कार्यालयमा धाउन नपर्ने वातावरण निर्माण गर्न समेत सरकारको ध्यान आकर्षण गराउनुभयो।
6: घाइते र शहीद परिवारलाई एउटै कामका लागि धेरै कार्यालय धाउन नपरोस्, उनीहरूका लागि एकद्वार सहायता कक्ष बनाइयोस्। शहीद परिवारले आफ्नो सन्तान, अभिभावक र जीवनसाथी गुमाएका छन्। उनीहरूलाई भाषणको सहानुभूति होइन, व्यावहारिक मा देखिने न्याय सम्मान चाहिएको छ। शहीदको बलिदानलाई श्रद्धाञ्जलीमा सीमित नराखौं।
3: विपक्षी दलले प्रधानमन्त्रीको जवाफ खोजिरहँदा नेपाली कांग्रेसका सांसद भरत कुमार स्वारले भने आफूले प्रधानमन्त्रीलाई चार महिनासम्म पनि भेट्न नपाएको गुनासो गर्नुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा निवेदन दिएर भेट्ने समय माग्दा पनि प्रधानमन्त्री बालिन्द्र शाहलाई भेट्न नपाएको भन्दै गुनासो पोख्नु भएको हो। गत फागुन 21 गते भएको निर्वाचनबाट अछाम क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभा सदस्य बन्नुभएका स्वारले चैत 21 गते निवेदन दिएको तर प्रधानमन्त्रीले आफ्ना पार्टीका सांसदलाई मात्र भेटेको भन्दै असन्तुष्टि जनाउनु भएको हो।
7: चार महिनामा अहिलेसम्म चाहिँ हामीले भेट्ने टाइम दिएको छैन। सभामुखमा त यो प्रधानमन्त्रीज्यूको आफ्नोलाई हेर्ने चस्मा एक, अर्कोलाई हेर्ने चस्मा एक हो कि के हो? यसमा मेरो घोर आपत्ति छ। हामीलाई अहिलेको जमानामा पनि यस्तो किसिमको व्यवहार पक्षपातपूर्ण यो च्यानल हुन्छ भने यसको म घोर भर्सना गर्न चाहन्छु।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाकी प्रमुख सचेतक खुशबु ओलीले अनशनरत इन्टर्न चिकित्सक दिल्ली हरिजनको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। आकस्मिक समय लिएर उहाँले अनशनरत इन्टर्न चिकित्सक हरिजनको जीवन रक्षाका लागि समेत सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। उहाँका अनुसार चिकित्सक हरिजन वीर अस्पतालको आईसीयूमा रहेका छन्। प्रमुख सचेतक ओलीले इन्टर्न चिकित्सकहरूलाई स्वास्थ्य सेवाको आठौं तहको प्रारम्भिक तलब मानको 50% बराबर निर्वाह भत्ता, सबै सार्वजनिक तथा निजी शिक्षण संस्थाले अनिवार्य उपलब्ध गराउनु पर्ने तथा श्रम ऐनमा व्यवस्था भए अनुसारको कार्य घण्टाको कार्यान्वयन गर्न माग गर्नुभयो।
3: नेपाल शिक्षक महासंघले विगतमा भएका सहमति कार्यान्वयन र शिक्षक कर्मचारीका माग सम्बोधन नभए आगामी भदौ महिनादेखि आन्दोलन गर्ने निर्णय गरेको छ। महासंघको तेस्रो राष्ट्रिय परिषद बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सहमति कार्यान्वयन र माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो। विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्ने, शिक्षक तथा कर्मचारीका सेवा सुविधा, दरबन्दी, पेशागत सुरक्षा, तलब भत्ता तथा विभिन्न माग तत्काल सम्बोधन गर्न महासंघले सरकारसँग आग्रह गरेको छ। आन्दोलनको मिति र कार्यक्रम भने विस्तारित बैठकले तय गर्ने महासंघले जनाएको छ।
0: नीतिगत सुधारको माग गर्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले तत्काललाई श्रमिक नपठाउने घोषणा गरेको छ। संघले आज पत्रकार सम्मेलन गरेर 15 माग सम्बोधन नभएसम्म विदेश पठाउने सबै प्रक्रिया स्थगित गरिएको घोषणा गरेको हो। नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिक बहादुर खत्रीले वर्तमानलाई शून्य समय मानेर वर्तमानमा श्रमिक पठाउन बन्द गर्ने र माग सम्बोधन भएपछि व्यवसायमा फर्कने बताउनुभयो। व्यवसायले विशेष परिस्थितिमा कार्यवाहीमा परेका इजाजत पत्रवालाको कार्यवाही फिर्ता, वैदेशिक रोजगार ऐन 2064 समयानुकूल संशोधन, श्रमिकको वास्तविक लागत र व्यवसायको वैज्ञानिक सेवा शुल्क निर्धारण, श्रम गन्तव्य मुलुकको विविधीकरण, नयाँ श्रम गन्तव्य मुलुक संघको श्रम सम्झौता, जापानको ईएसडी कार्यक्रम, दक्षिण कोरियाको ई सेभन भिजा तथा यूरोपका श्रम बजारमा पहुँच विस्तार लगायतका माग अघि सारेका छन्। यस्तै खुल्ला भएका श्रम गन्तव्य मुलुकसँग प्रभावकारी श्रम सम्झौता, वैदेशिक रोजगारी सम्बन्धी उजुरीका लागि छुट्टै निकाय, श्रम स्वीकृति तथा माग पत्र प्रमाणीकरण पूर्ण रूपमा स्वचालित प्रणाली मार्फत सञ्चालन, यूएको प्रहरी प्रमाणपत्र प्रमाणीकरण, साउदी अरेबियाको एसभीपी र बायोमेट्रिक प्रणाली तथा मलेसियाको भर्ती प्रक्रियामा रहेको एकाधिकार अन्त्य गर्न कूटनीतिक पहल गर्नुपर्ने पनि माग गरिएको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
9: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: सरकारले विदेश स्थित पाँचवटा नेपाली कूटनीतिक नियोगहरू बन्द गर्ने प्रक्रिया अघि बढ़ाएको छ। परराष्ट्र मन्त्रालयले ती नियोगहरूबाट प्रवाह हुँदै आएको सेवाको भरपर्दो वैकल्पिक व्यवस्था सुनिश्चित गरेपछि मात्र कार्यालयहरू पूर्ण रूपमा बन्द गरिने स्पष्ट पारेको छ। मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सरकारको पछिल्लो निर्णयबारे जानकारी दिँदै ब्राजिल, डेनमार्क र दक्षिण अफ्रिका स्थित नेपाली राजदूतावासका साथै अमेरिकाको सान फ्रान्सिस्को र चीनको छेन्दो स्थित नेपाली महावाणिज्य दूतावासहरू बन्द गर्ने तयारी भइरहेको बताउनुभयो। प्रवक्ता छेत्रीका अनुसार ती क्षेत्रमा रहेका नेपाली नागरिक तथा विदेशीहरूका लागि प्रदान गरिने कन्सुलर लगायतका सेवाहरूमा कुनै अवरोध नआउने गरी काम भइरहेको छ। सरकारले आर्थिक संकुचन र कार्यभारलाई दृष्टिगत गर्दै नियोगहरूको संख्या घटाउने निर्णय गरेको भए पनि यो व्यवस्था अल्पकालीन मात्र भएको उहाँको दावी छ।
5: यो खुम्चिने अथवा खुल्ने भन्ने विषयमा म के भन्न चाहन्छु भने यो सर्ट टर्म नै मेजर हो सरकारको, र सरकारको आर्थिक क्षमता बढ्दै जाँदाखेरि स्वाभाविक रूपमा उपस्थिति बढ्दै जाने हुन्छ।
3: म्यानमारको जेलमा रहेका 18 जना नेपाली रिहा भएका छन्। उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया शुरू भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। म्यानमार स्थित नेपाली दूतावासको पहलमा त्यहाँ विभिन्न जेलमा परेका 18 नेपाली नागरिकहरू रिहा भएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको हो। म्यानमारको अदालतले सेप्टेम्बर 2 सप्ताह रिहाई गर्ने भनेकोमा नेपाल सरकारको अनुरोधमा सो समय अगावै उनीहरूलाई रिहा गरिएको उहाँले बताउनुभयो। म्यानमारमा अवैध रूपमा संचालित अनलाइन स्क्यामिङ सेन्टरमा कार्यरत उनीहरूलाई केही महिना अघि त्यहाँको प्रहरीले पक्राउ गरेको थियो।
4: खुल्ला सिमाना र प्रविधि युक्त सुरक्षा निगरानी सम्बन्धी व्यवस्था नहुँदा 500 भन्दा बढ़ी रोहिंग्या शरणार्थी नेपाल प्रवेश गरेको पाइएको छ। प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले विभिन्न समयमा नेपाल भारत सिमानाका हुँदै ती रोहिंग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेको जानकारी दिनुभयो। प्रहरीका अनुसार हालसम्म 526 जना रोहिंग्या नेपालमा रहेका छन्, जसमा 162 पुरूष, 148 महिला र 216 बालबालिका छन्। उनीहरू काठमाडौँको कपन, लसुनटार र राम मन्दिर तथा ललितपुरको सुनाकोटी क्षेत्रमा बसोबास गरिरहेको प्रहरीले जनाएको छ। प्रहरी नायब महानिरीक्षक काफ्रेका अनुसार विदेशी नागरिक अवैध रूपमा नेपाल प्रवेश रोक्न विशेष निगरानी बढ़ाइएको छ। यस्तै प्राकृतिक विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि प्रहरीलाई उच्च सतर्कताको अवस्थामा राखिएको प्रवक्ता काफ्रेले बताउनुभयो। केन्द्र, उपत्यका, प्रदेश, जिल्ला र स्थानीय तहसम्म प्रहरीलाई उपकरण सहित तयारी अवस्थामा राखिएको छ।
3: प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विद्युत पहुँच विस्तार, सड़क निर्माणमा समन्वय र वितरण प्रणाली सुधार लगायतका विषयमा सरकारलाई 5 बुँदे निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले बैठकका निर्णयहरू सार्वजनिक गर्दै सम्बन्धित मन्त्रालय र निकायहरूलाई सो निर्देशन दिनुभएको हो। समितिले हालसम्म केन्द्रीय विद्युत प्रसारण लाइन नपुगेका कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका दुर्गम क्षेत्रमा विद्युत पहुँच विस्तार गर्ने कार्यलाई तीव्रता दिन ऊर्जा, जल स्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिएको छ। यस्तै सड़क निर्माण शुरू गर्नु अघि सड़क विभाग र नेपाल विद्युत प्राधिकरणलाई सम्बन्धित स्थानीय तह तथा निर्माण व्यवसायी सहित संयुक्त सर्वेक्षण गर्न पनि निर्देशन दिइएको छ। सड़कको ठेक्का सम्झौता हुनु अगावै विद्युतका पोल, तार, ट्रान्सफर्मर जस्ता संरचना स्थानान्तरणका लागि स्पष्ट कार्ययोजना, समयसीमा र बजेट निर्धारण गर्न समितिले भनेको छ। समितिले सड़क निर्माणमा अवरोध पुर्याइरहेका विद्युतका पोल प्राथमिकताका आधारमा तत्काल स्थानान्तरण गर्न समेत निर्देश गरेको छ। विशेष गरी नागढुङ्गा मुगलिङ सड़क खण्ड विस्तार शुरू भएको 5 वर्ष बितिसक्दा पनि अझै 182 पोल सार्न बाँकी रहेको तथ्यप्रति गम्भीर ध्यानकर्षण जनाउँदै समितिले ती पोलहरू आगामी 15 दिनभित्र स्थानान्तरण गरी सोको जानकारी उपलब्ध गराउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ।
4: साउन 29 31 गते हुने नेपाली कांग्रेस संस्थापन इतर पक्षको भेलामा पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी बन्नुहुने भएको छ। नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले आज चुनदेवी स्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराउनु भएको हो। उहाँले पार्टीको आधिकारिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनर्वलोकनको अनुमति दिएकोमा खुशी व्यक्त गर्नुभयो। नेता कोइरालाले पार्टी पूर्व सभापति शेरबहादुर देउवाका तर्फबाट तयार गरिएको न्यायिक पुनरावलोकनको निवेदनमा सर्वोच्च अदालतले हिजो अनुमति प्रदान गरेको जानकारी दिनुभयो। उहाँले अदालतले उक्त निर्णयलाई स्वागत गर्दै आगामी न्याय निरूपणबाट पार्टीले न्याय पाउनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो, डिस्क हो खुशीको कनेक्शन।
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com/ पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। सरकार र मिटर ब्याज पीड़ित पक्षबीच भएको लेनदेन सम्बन्धी नौ बुधे सहमति तथा मन्त्री परिषदको निर्णयप्रति असन्तुष्टि जनाउँदै साहु महाजनहरूले जनकपुर धाममा विरोध प्रदर्शन गरेका छन्। पीड़ित लेनदेन संघर्ष समितिको अगुवाईमा भएको उक्त प्रदर्शनमा सहभागीहरूले आफ्ना हित विपरीत गरिएका निर्णयहरू तत्काल खारेज गर्न माग गरेका छन्। उनीहरूले सरकारले एकतर्फी रूपमा गरेको सहमति र मन्त्री परिषदको निर्णय फिर्ता लिनुपर्ने अडान अघि सारेका छन्। मध्य प्रदेशका आठै जिल्लाबाट आएका साहु महाजनहरूले जनकपुर धाम नगरको परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला अदालत धनुषा अगाडि पुगेर प्रदर्शन गरेका थिए। पीड़ित लेनदेन संघर्ष समिति मध्येशका अध्यक्ष विजय यादवले सरकारले आफूहरूको मागलाई व्यवस्था गरी कड़ा आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो। उहाँका अनुसार माग पूरा नभए आगामी भदौ एक गतेदेखि काठमाडौँ पुगेर सिंहदरबार घेराउ गर्ने र माइती घरमा धरना दिने कार्यक्रम तय गरिएको छ।
2: स्वतन्त्र चालक फाउण्डेशन नेपालले राइडरहरूको हक हित र न्यायपूर्ण भाड़ादरको माग गर्दै आज पनि काठमाडौँको माइती घरमा शान्तिपूर्ण प्रदर्शन गरेको छ। पछिल्लो समय राइडरहरूले भोग्दै आएका समस्याहरूको समाधान र श्रमको उचित मूल्यांकन हुनुपर्ने मागसहित फाउण्डेशनले विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले विभिन्न नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले न्यायपूर्ण भाड़ादर निर्धारण गर्न, कम्पनीहरूले लिने कमिशनलाई सीमित गर्न तथा राइडरहरूको बीमा र सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन्। यसका साथै राइडरहरूमाथि समान कल्याणकारी व्यवहार हुनुपर्ने र राज्यको नीति निर्माण प्रक्रियामा आफूहरूको सक्रिय सहभागिता गराइनुपर्ने विषयमा समेत उनीहरूले जोड़ दिएका छन्।
3: नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको विशेष परीक्षा स्पेशल एक्जामिनेशनमा विदेश पढ़ेका धेरै फेल भएका छन्। काउन्सिलले साउन 7 र 8 सञ्चालन गरेको परीक्षामा देश अनुसारको नतिजा सार्वजनिक गरेको छ। नेपाल तथा विभिन्न विदेशी शैक्षिक संस्थाबाट अध्ययन गरेका 1013 परीक्षार्थी सहभागी भएका थिए। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले आज जारी गरेको सूचना अनुसार परीक्षामा 947 उत्तीर्ण भएका छन् भने 65 अनुत्तीर्ण भएका छन्।
2: साताको अन्तिम शेयर कारोबार दिन आज नेप्से परिसूचक 4 अंकले घटेको छ। त्यससँगै परिसूचक नेप्से 2650 बिन्दुमा कायम भएको हो। आज कारोबार रकम घटेको छ। हिजो 4.62 अर्ब कारोबार भएकोमा आज 3.77 अर्ब रूपियाँको कारोबार भएको छ। आज 86 कम्पनीको शेयर मूल्य बढ़दा 184 कम्पनीको शेयर मूल्य घटेको छ भने 6 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
3: कर तथा प्रोत्साहन उपहार योजना अन्तर्गत साउन महिनाको पहिलो 15 दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ। शिवकृष्ण जनरल स्टोरबाट 250 रूपियाँको सामान खरिद गरेका एक उपभोक्ताले 10 लाख रूपियाँको उपहार जितेका छन्। पुरस्कारमा भ्याट भने लाग्नेछ। अन्य 15 भने 1-1 लाख रूपियाँको उपहार जितेका छन्। आन्तरिक राजस्व विभागले आज अर्थ मन्त्रालयमा एक कार्यक्रम गरेर उपहार विजेताबारे जानकारी दिएको हो। करदाता प्रोत्साहन उपहार कार्यक्रमको शुभारम्भ गर्दै अर्थमन्त्री डाक्टर सोली मुवागले अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र मुलुकमा बिलिङ संस्कारको विकास गर्न नेशनल लोटरी स्कीम ल्याइएको बताउनुभयो।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मसिद्ध नागरिकताको अधिकार सीमित गर्ने प्रयास फेरि शुरू गर्नुभएको छ। केही साता अघि अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकताको अधिकार हटाउने उहाँको अघिल्लो प्रयास अस्वीकार गरेपछि ट्रम्पले पुनः नयाँ कदम चाल्नु भएको हो। राष्ट्रपति ट्रम्पले दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ। तीमध्ये एउटा आदेशले जन्मसिद्ध नागरिकता प्राप्त गर्ने अयोग्य ठहरिने गैर नागरिकका सन्तान सम्बन्धी विद्यमान परिभाषालाई थप विस्तार गरेको छ। दोस्रो कार्यकारी आदेशले बर्थ टूरिज्म अभ्यासमा प्रतिबन्ध लगाएको छ। यस अन्तर्गत गर्भवतीहरू आफ्ना शिशुले अमेरिकी नागरिकता प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले अमेरिका पुगेर सन्तान जन्माउने प्रचलनलाई रोक्ने व्यवस्था गरिएको छ। राष्ट्रपति ट्रम्पले 150 वर्ष पुरानो जन्मसिद्ध नागरिकताको व्यवस्था अन्त्य गर्ने आफ्नो अघिल्लो प्रयास सर्वोच्च अदालतले रोकेको भन्दै सर्वोच्चको आलोचना गर्नुभएको छ। उक्त कार्यकारी आदेश अनुसार अमेरिकामा जन्मिएका तर दुवै अभिभावक अमेरिकी नागरिक नभएका शिशुले स्वत अमेरिकी नागरिकता पाउने व्यवस्था लागू नहुने उल्लेख गरिएको छ।
3: थाइल्याण्डको राजधानी बैंकक नजिक पर्ने नोन्थाबुरी स्थित देवसिरिन विद्यालयमा भएको भीषण गोलीकाण्डमा 5 शिक्षक सहित 8 जनाको मृत्यु भएको छ। घटनामा 15 जना घाइते भएका छन्, जसमध्ये 2 जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। प्रहरीका अनुसार सोही विद्यालयमा 9 कक्षामा अध्ययनरत 14 वर्षीय विद्यार्थीले गोली चलाएका हुन्। उनले विद्यालय पुग्नु अघि आफ्नै हजुरबुबा र हजुरआमाको पनि हत्या गरेका थिए। त्यसपछि विद्यालयमा अन्धाधुन्ध गोली चलाएर उनले अन्तत आत्महत्या गरेका प्रारम्भिक अनुसन्धानले देखाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। घटनामा प्रयोग गरिएको

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी गर्न
0: सक्छौ,
1: गर्न सक्छौ।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समसाथमा हुनेछौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक पाँच बज्यो।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि बुद्धि प्रसाद पन्त उर्फ हरि, हरिको नामले अलि बढी चिनिने व्यक्तित्व हामीसँग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
1: धन्यवाद।
0: तपाईँ आफै राष्ट्रिय राजनीतिमा प्रवेश गरेको लामो समय नभइसकेको अवस्थामा अलि ठाडो खालको उडान भयो, राजनीतिक उडान होइन, कस्तो लागिरहेछ त्यहाँबाट अगाडि बढौं?
1: ठाडो उडान त नभनौँ, किनभने म पर्सा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको पर्सा जिल्ला सभापतिको रूपमा संयोजकको रूपमा त्यसपछि जिल्ला भेला मार्फत चाहिँ सभापति चुनिएर अनि फेरि यो जिल्ला अधिवेशनबाट चाहिँ पर्सा जिल्ला सभापतिको रूपमा अनुमोदित भइसकेको अवस्था हो। त्यस कारण यसलाई ठ्याक्कै ठाडो त नभनौ होइन, राजनीतिमा रहेर बुझेर आएको हो।
0: भनेको 81 सालमा चाहिँ रासोपा पर्साको जिल्ला सभापतिको रूपमा तपाईँ चुनिनुभयो, छानिनुभयो।
1: हजुर।
0: त्यस पछाडि दोस्रो कार्यकालको लागि पनि तपाईँ नै निरन्तर रहनुभयो। तपाईसँग राजनीतिक चेतना अथवा केही गरौं भन्ने त्यो जोस जाँगर अलि उहिलेदेखि थियो, अवसर ढिला पाउनुभयो अथवा तपाईँले ठिक समयमा ठिक अवसर अथवा ठिक खालको जिम्मेवारी पाउनुभयो लाग्छ?
1: होइन, म चाहिँ नि होटल तथा पर्यटन व्यवसायीको भूमिकामा पहिले रहँदै गर्दाखेरि पनि थोर बहुत राजनीतिक चेतना त थियो नै, तर अब कुन चाहिँ अब त्यति बेलाको अवस्थामा तत्कालीन अवस्थामा अब सबै राजनीतिक दलहरू हेर्दाखेरि उस्तै सबै राजनीतिक दलहरूप्रति जनताको वितृष्णा, त्यस कारण ठ्याक्कै अब चाहिँ राजनीतिमा छिर्ने राजनीतिमा आउने मुड बनाएको थिइनँ। तर पछि चाहिँ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी हाम्रा आदरणीय सभापति रवि लामिछानेज्यूको नेतृत्वमा चाहिँ जब यो पार्टी स्थापना भयो त्यसपछि चाहिँ हामीले हामी साथीभाइहरू सल्लाह गर्यौं र मलाई पनि यो पार्टीको नीति र यो पार्टी यो हाम्रो चाहिँ सभापतिज्यूले गर्न खोज्नुभएका चाहिँ कामहरू देखेर म पनि प्रभावित भएँ, त्यसकारण म राजनीतिमा आएको हुँ।
0: त्योभन्दा अगाडि राजनीतिमा लाग्नुपर्छ अथवा यो खालको यात्रा हुन्छ भन्ने तपाईँले सोचेकै, त्यो परिकल्पना गरेकै, सपना बनाएकै थियो कि अलि आकस्मिक जस्तो भयो?
1: होइन, यो ठ्याक्कै राजनीति भन्दा पनि म चाहिँ होटल तथा पर्यटन व्यवसाय संघ पर्साको अध्यक्षको रूपमा पनि म लगभग 6 वर्ष त्यसमा रहेँ। वीरगंज उद्योग वाणिज्य संघमा पनि म 2 कार्यकाल बसे र होटल तथा पर्यटन व्यवसाय महासंघको चाहिँ केन्द्रीय सचिवको रूपमा पनि रहेँ। भनेको मतलब मैले यो सांगठनिक राजनीतिमा म नभए पनि यो व्यावसायिक मेरो आफ्नो मेरो फिल्डमा त्यसलाई पनि एउटा राजनीति नै भन्नुपर्छ। अब केन्द्रीय सचिव अनि त्यसपछि उद्योग वाणिज्य संघको कार्यकारिणी समिति, होटल तथा पर्यटन व्यवसाय संघ पर्साको अध्यक्ष भनेपछि लगभग लगभग म व्यावसायिक राजनीतिमा थिएँ। यो चाहिँ यो मूल राजनीति भनौँ, यसमा चाहिँ आउँछु भने ठ्याक्कै अब थिएन, तर अब यो उचित समय थियो, अब यो देशको लागि केही गर्नुपर्छ भन्ने युवाहरू सबै त्यो अगाडि बढिएको अवस्था थियो, त्यस किसिमले म चाहिँ राजनीतिमा आएको हुँ।
0: व्यावसायिक जीवनबाट राजनैतिक जीवनमा आउँदै गर्दाखेरि त्यो लय मिलेको जस्तै भइरहेको छ कि केही त्यस्तो अन्यल अथवा दुविधा जस्तो पनि हुँदो रहेछ सांसद भइसकेपछि?
1: होइन, यो त बिल्कुल फरक हुने नै भयो। व्यावसायिक राजनीति र यो जो मूलधारको राजनीति, देशको राजनीति त ठ्याक्कै फरक हुने नै भयो। धेरै कुराहरू चाहिँ अब चुनावमा चाहिँ होमिनीदेखि लिएर अब साथीभाइहरूसँगको एउटा संगठन निर्माणदेखि लिएर अब केही कुराहरू मिल्दाजुल्दा छन्, केही कुराहरू फरक छन्। अहिले चाहिँ संसदको रूपमा पनि अब चाहिँ नयाँ भएको कारणले गर्दाखेरि अलिक फरक अनुभव त हुने नै भयो।
0: पर्सा एकबाट निर्वाचित भइसकेपछि हुन त लामो समय भएको छैन यो संसदको यात्रा, अहिलेसम्मको अवस्थामा मैले पर्सा एकका जनतासँग अथवा त्यहाँको नागरिकसँग यो वाचा गरेको थिएँ त्यो पूरा हुन थाल्यो बिस्तारै अथवा मैले काम गर्न थालेँ भन्ने हो कि अझै त्यो कामको बारेमा भन्ने बेला भइसकेको छैन?
1: होइन, अब यसको सुरुवाती हुँदैछ, सुरुवात हुँदैछ। जस्तै मैले अब पर्साएकबाट म निर्वाचित हुँदै गर्दाखेरि नारायणी रङ्गशालाको कुरा उठाएको थिएँ। अब अहिले त्यो नारायणी रङ्गशालामा चाहिँ 1500 करोड बजेट छुटिएर अब चाँडै नै त्यो टेन्डर भएर त्यो काम पनि अगाडि बढ्छ। मैले चाहिँ पर्साएकबाट निर्वाचित हुँदै गर्दाखेरि नारायणी अस्पतालको कुरो उठाएको थिएँ, त्यसको पनि अब डिपीआरको चरणमा गइसकेको छ, त्यसलाई पनि धेरै परिवर्तन गर्नुपर्नेछ। निर्वाचनमा हुँदै गर्दाखेरि सिर्सिया नदीको कुरा उठाएको थिएँ, त्यो पनि अब सिर्सिया नदी सरसफाईको कुरा उठाएको थिएँ, त्यो पनि एउटा चाहिँ शुरूआती चरणमा प्रवेश गरिसकेको छ. अब विशेष गरेर केन्द्रीय रूपमा जुन सुशासनको कुरा छ, त्यो केन्द्रीय रूप सुशासनको कुराले त सबै क्षेत्रलाई जिल्लालाई छुने नै भयो. त्यस कारणले गर्दाखेरि त्यहाँका जनताले हाम्रो चाहिँ यो नयाँ अनुभूति गर्न सुरु भइसकेको अवस्था छ.
0: त्यो तपाईँले निर्वाचनको बेलामा जुन प्रतिबद्धता बाचा गर्ने हुन्छ नि हरेक सांसदले, हुन त सांसदको काम कानून निर्माण गर्ने हो भनेर सैद्धान्तिक रूपमा थियो भनेर बहस गर्छौं, तर चुनावको बेलामा पुल पुलिसा बाटोघाटोको कुरा गरिएन भने सायदै नागरिकले अहिले नै मतदान गर्ने स्थिति भइसकेको छ कि छैन सायद अर्को बहसको विषय होला. संख्यात्मक रूपमा हेर्ने हो भने तपाईँको त्यो प्रतिबद्धता र बाचा दर्जनौं संख्यामा छ कि अथवा सीमित विषयवस्तु मैले भनेको छु त्यो भित्र रहेर नै तपाईँले बाचा पूरा गर्दै जाने हो भविष्यमा?
1: होइन, मैले यो राजनीतिमा आउँदै गर्दा मैले एउटा के सिकेँ भने धेरै बाचाहरू गर्नुहुन्न, धेरै गर्न नसकिने कुराहरू बोल्नुहुन्न, जनतालाई झुक्याउनुहुन्न. किनभने अहिलेसम्म पुराना राजनीतिक दलहरूले त्यही गरे, गर्न सक्ने कुरा पनि भने, गर्न नसक्ने कुरा पनि भने. घर घरमा चाहिँ ग्यासको पाइपको कुराहरू पनि जोडिन्छु भने त्यो पनि भने, पानी जहाजको टिकट चाहिँ अर्को वर्ष हामी यहीँबाट काट्ने हो भने त्यो पनि भने. त्यस कारणले गर्दाखेरि यही पुराना राजनीतिहरूले गरेका गल्तीहरूबाट चाहिँ हामीले सिक्ने हो. त्यो गल्तीहरूबाट उहाँहरूले गरेको गल्तीको चाहिँ हामीले चाहिँ पार सिक्दै गर्दाखेरि त्यही गर्न नसकिने कुरा नभन्नु पर्ने रहेछ. अझ गर्न सक्ने अब त्यो त मैले मात्रै होइन, समग्र मेरो पार्टीले पनि, हामीले त अब त्यो चाहिँ घोषणापत्र पनि भनेनौँ, करार पत्र भनेर भन्यौँ, बाचापत्र भनेर भन्यौँ. बाचापत्र भन्नाले अब बाचा भनेपछि अब एउटा नर्मली बुझ्ने भाषामा बाचा भनेपछि गर्नै पर्ने कुरा. त्यसरी चाहिँ केन्द्रीय लेभलबाट पनि म त्यसरी प्रशिक्षित भएँ र मैले चाहिँ स्थानीय लेभलमा पनि मैले त्यही प्रशिक्षण अनुसारै मैले चाहिँ एउटा राजनीतिबाट जानेको बुझेको अनुसारै मैले गरेँ. धेरै बाचा मैले गरिनँ.
0: जति गर्नुभएको छ त्यो पुरा गर्ने नै विचार गर्नुभएको छ होला पाँच वर्षभित्रमा?
1: हो, होइन, त्यो गर्न सक्ने किसिमले नै बाचा गरिएको छ. हुन त तपाईँले भनेको जस्तै एउटा संसदको चाहिँ संसदीय भूमिका अलग्गै हुन्छ.
0: तपाईँले अघि जुन रंगशालामा पैसा परेको कुरा र शिर्षया नदी जो वर्षौंदेखि दुर्गन्धित भएको बारेमा सम्भवत बीचमा यो उद्योग विभागले त्यहाँ जो जसले गल्ती गरेका छन् केही उद्योगहरूलाई कार्यवाहीको लागि परिपत्र गरेको त्यो निर्णय गरेको पनि हामीले सुन्यौं, होइन? यो सबैमा सांसद प्रत्यक्ष संलग्न हुँदो रहेछ कि अथवा सांसद पृष्ठभूमिमा हो निर्णय गर्ने चाहिँ फेरि सरकार मातत्कै निकायहरू हुँदो रहेछन्? तपाईँको यो प्रारम्भिक चरणको अनुभवले चाहिँ के बताउँछ?
1: अब हामीले अब जस्तै म संसद छु, म संसदीय समितिमा छु, संसदीय समिति मार्फत हामीले सरकारलाई निर्देशन दिने होला. जस्तै अब त्यो शिष्या नदी फोहोर भइरहँदा प्रदूषित भइरहँदाखेरि हामीले अब संसदीय समिति मार्फत त्यहाँका उद्योगी व्यवसायीहरूलाई सचेत गराउनेदेखि लिएर अब सम्बन्धित सरकारी निकायहरूलाई चाहिँ त्यहाँनिर चाहिँ उचित कदम चाल्न, व्यापारीहरूलाई सचेत, व्यवसायी उद्योगी व्यवसायीहरूलाई सचेत गराउन, यदि उहाँहरूले त्यो सचेत गराउन गराउँदै पनि मान्नु भएन भने केही निर्णय लिन पनि हामी त्यसरी चाहिँ निर्देशन दिइरहेका हुन्छौँ. त्यस कारणले गर्दाखेरि संसदको अब चाहिँ अब यो प्रत्यक्ष कार्यकारी भूमिका नभए पनि चाहिँ संसदले आफ्नो भूमिका पनि राम्रोसँग निभाइदियो भने धेरै कुराहरू गर्छ.
0: सांसदले
1: आफ्नो भूमिका धेरै चाहिँ भूमिका निभायो भने पनि धेरै काम गर्न सकिन्छ जस्तो मलाई लाग्छ.
0: त्यो अनुभव भयो प्रारम्भिक चरणमै. तपाईँको मत परिणामको कुरा गर्दाखेरि 27,274 मत तपाईँले प्राप्त गर्नुभयो निर्वाचनको बेला, अनि निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप यादव जो पूर्व मन्त्रीको रूपमा पनि हुनुहुन्छ 13,030 मत ल्याउनु भयो भने 14,244 मतको फराकिलो अन्तर त्यहाँनिर रहन गयो. र तेस्रो स्थानमा नेपाली कांग्रेसका अनिल कुमार रंगाटा लगभग 11,885 मत उहाँले प्राप्त गर्नुभयो. निर्वाचनको बेलामा प्रतिस्पर्धा गर्दाखेरि तेरो मेरो हाम्रो तिम्रो पार्टी अलग अलग विचार सिद्धान्तको कुरा गरिए पनि अब तपाईँ जितेपछि त सबैको साझा हुनुभयो. म त्यो साझा उम्मेद्वारकै रूपमा छु जस्तो लाग्छ कि अहिले पनि जसले तपाईँलाई मतदान गर्नुभयो त्यतातिर मात्रै अलि बढी ध्यान जाँदो रहेछ?
1: होइन, मैले त अघि तपाईँले भन्नुभयो जस्तै अब निर्वाचित भइसकेपछि त हामी यो पार्टी त्यो पार्टी म यसको म उसको भन्ने कुरै रहेन. अब त्यहाँका मतदाता त अब हाम्रो सबै मतदाता त्यहाँका जनता त हाम्रो मेरो हुने नै भए. मैले त इभेन म जितिसकेपछि मैले त मसँग प्रतिस्पर्धा गरिरहेका प्रदीप यादव पूर्व मन्त्रीज्यू र अनिल रुङटाजीलाई पनि मैले प्रत्यक्ष फोन गरेरै अब यो चुनावको हार जित भन्दा पनि अब चुनावमा मत कसले बढी ल्याए र कसले कम ल्याए भने त्यो पार्टीका खातिर रह्यो. अब मैले चाहिँ यस क्षेत्रमा चाहिँ म अब निर्वाचित हुँदै गर्दाखेरि मभन्दा तपाईँ पहिला निर्वाचित भएको कारणले गर्दाखेरि तपाईँबाट मैले धेरै कुरा सिक्नुपर्छ, मैले नजानेको कुराहरू मलाई सिकाइदिनुहोला भनेर पनि मैले उहाँ चाहिँ प्रदीप यादवज्यूलाई फोन गरेको थिएँ।
0: सिकाउनुभएपछि
1: अब उहाँले पनि अब जस्तो धेरै कुराहरू अब तपाईँ आफैले पनि सिक्दै हुनुहुन्छ, त्यसमा मैले गर्नुपर्ने मैले भन्नुपर्ने केही छ भने म भनौँला भनेर उहाँले पनि
0: त्यतिखेर निर्वाचनको बेलामा टेलिफोन सम्वाद तपाईँले गर्नुभयो।
1: निर्वाचन जितिसकेपछि
0: त्यस पछाडि चाहिँ जितिसकेपछि तपाईँको निकटतम प्रतिस्पर्धी यादव र रुङ्गाटासँग कतिपटक तपाईँको सम्वाद भयो, टेलिफोनमा अथवा प्रत्यक्ष रूपमा?
1: मेरो अनिल रुङ्गाटाज्यूसँग त लगभग धेरै पटक नै सम्वाद भइरहेको छ। प्रदीप यादवज्यूसँग चाहिँ एकपल्ट प्रत्यक्ष भेटघाट पनि भयो, बीचमा त्यही एक दुई पटक फोन भयो होला।
0: उहाँहरूले उठाएका विषयवस्तुहरू पनि तपाईँले पूरा गर्नु परिराखेको अथवा उहाँको निर्वाचन क्षेत्रका नागरिकले पनि तपाईँलाई गुनासो गर्न सक्ने, दुःख सुख बाँड्न सक्ने त्यो वातावरण अहिले बनिसक्यो कि अथवा त्यो बनाउने चरणमै हो?
1: त्यो निर्वाचन उहाँको र मेरो भन्दा पनि निर्वाचन समग्र क्षेत्र
0: जितिसकेपछि तपाईँ साझा हुनुहुन्छ,
1: साझा भइहाल्यौँ। उहाँको त्यो क्षेत्रको समस्या उहाँको पनि समस्या रह्यो, यहाँका जनताको पनि समस्या रह्यो, मेरो पनि समस्या रह्यो, त्यसकारण हाम्रो सबै साझा समस्याहरू आइहाले नि, त्यसमा त केही भन्नुपर्ने कुरै भएन।
0: अनि संसदमा आइसकेपछि अहिलेसम्म कति पटक आफ्नो विचार राख्नुभयो यहाँले
1: सदनमा?
0: हजुर,
1: मैले सदनमा 9 पटक जति 8-9 पटक जति मैले आफ्नो त्यो विधेयकको चाहिँ संशोधनको विषयदेखि लिएर आफ्नो क्षेत्रका शून्य समय विशेष समय गरेर 8-9 पटक जति मैले आफ्नो विचारहरू राख्ने मौका पाएँ।
0: अब अझै भविष्यको लागि के कुरा उठाउने भन्ने त्यो खालको योजना तयारी सांसदको रूपमा गरि नै राख्नु भएको छ अथवा जस्तो जस्तो परिस्थिति आउँछ त्यस्तै त्यस्तै कुरा उठाउने भनेर यहाँको सोच हो?
1: यहाँले भन्नुभयो जस्तै अब परिस्थिति जन्य कुराहरू त उठाउनु पर्ने भइहाल्यो होइन, तत्कालीन समयमा उठेका विषयवस्तुहरू जस्तै अब अहिले समग्र मधेस चाहिँ एउटा चाहिँ एउटा धार्मिक चाहिँ सद्भाव
0: सहिष्णुता कायम गर्ने चरणमा भनौँ न बीचको समयबाट
1: धार्मिक सहिष्णुताको विषयमा पनि कुरा उठाउनु पर्ला होइन। अब तत्कालीन समयमा उठेका जल्ला बल्ला इस्युहरू त उठाउनु पर्ने नै भए, त्यसभन्दा बाहेक मेरो क्षेत्रका चाहिँ त्यहाँ स्थानीय समस्याहरूको विषयमा पनि मैले समग्र देशलाई समग्र सदनलाई जानकारी दिनुपर्ने हुन्छ, सरकारलाई जानकारी।
0: यो बीचमा जुन सद्भाव कायम गर्नको लागि एउटा सांसदको रूपमा कतिको तपाईँले त्यो भूमिका निर्वाह गर्न सक्नुभयो, त्यो जुन कोसिस गरिएको थियो त्यो 100% त्यसमा सफल हुनुहुन्छ कि अझै पनि केही गर्नु परिरहेको छ?
1: होइन, यस्तो छ, मेरो जिल्ला पर्सा जिल्ला र मेरो क्षेत्रमा चाहिँ जस्तो हामीलाई त पार्टीले नै यहाँबाट चाहिँ अब यो सामाजिक सद्भाव जुन यो धार्मिक सद्भाव चाहिँ बिथोलिन खोज्दै गर्दाखेरि बिथोलिन थाल्दै गर्दाखेरि चाहिँ यहाँबाट तपाईँहरू आफ्नो क्षेत्रमा जानुहोस्, तपाईँहरू आफ्नो जिल्लामा जानुहोस् भनेर हाम्रो त पार्टीले नै हामीलाई पठायो र हामी गयौँ र हामीले त्यहाँ आफ्नो क्षेत्रमा गएर आफ्नो जिल्लामा गएर सद्भाव र्याली गर्नेदेखि लिएर यो जस्तो सामाजिक सञ्जालहरूबाट चाहिँ हामीले चाहिँ सद्भावका सन्देश, सामाजिक भाइचाराका सन्देशहरू, सामाजिक सम्बन्धका सन्देशहरू चाहिँ फैलाउनेदेखि लिएर हामीले एउटा संसदले गर्नुपर्ने भूमिका गर्यौं र त्यो हामी त्यसमा सफल पनि भयौं।
0: तर राजनीतिकै कारणले गर्दाखेरि यस्तो खालको जुन हामी वर्षौंदेखि मिलेर बसिराखेको स्थिति छ त्यसमा कुनै कुनै बेलामा त्यो परकम्प जस्तो आउँछ भनेर भन्छन्, तपाईँले यसलाई कति खुसी गर्नुहुन्छ र भविष्यमा यो कुनै राजनीतिक आग्रह पूर्वाग्रहबाट कुनै पनि ठाउँमा परिस्थिति भड्किन नपाओस् भन्नको लागि एउटा सांसदको रूपमा तपाईँको पूर्व तयारी पूर्व सावधानी के छ?
1: अब हामीले त पहिलो कुरा त एउटा यो चेतना नै चाहिँ कहीँ कहीँ चेतना नपुगेको ठाउँमा चेतना पुर्याउनु पर्नेछ, किनभने हामी सदियौंदेखि चाहिँ विभिन्न धार्मिक समुदायहरू मिलेर बसेको अवस्थामा वास्तवमा यो पछिल्लो चाहिँ समयदेखि बेला बेलामा

0: गर्दै चाहिँ नि अब एउटा राजनीति तपाईँले भन्नुभएको जस्तै अब राजनीतिक
1: कुनै स्वार्थ
0: कुनै राजनीतिक स्वार्थ मा पनि भएर पनि आएको हो कि भन्ने शंका उपशंका त आफ्नो ठाउँमा रह्यो, तर त्यसमा भन्दा पनि हामीले एउटा सामाजिक सम्बन्ध, सामाजिक भाइचारा, सामाजिक सद्भाव कायम गराउनको लागि एउटा गर्नुपर्ने कर्तव्य गरेर र अब आगामी दिनहरूमा त्यस्ता चाहिँ सद्भाव नभड्किन दिन सबै राजनीतिक दलहरूले एउटा मैले एउटा चाहिँ संसदको रूपमा एउटा चाहिँ सर्वसाधारण आम सर्वसाधारण जनताले चाहिँ एउटा चाहिँ आम सर्वसाधारणकै हिसाबले सबैले गर्नुपर्ने कामहरू गर्दाखेरि यो लगभग अब यो चाहिँ अब यस्तो समाजलाई चाहिँ गलत दिशामा जान चाहिँ दिनु हुँदैन र दिँदैन र त्यसमा हामी सफल हुन्छौँ जस्तो लाग्छ।
1: तपाईँ आफै पनि अब पर्यटन क्षेत्रबाट अलि धेरै अनुभव सङ्गालेर आउनुभयो, तपाईँबाट एउटा सांसदको रूपमा तपाईँले संसदमा उपस्थिति जनाउँदै गर्दाखेरि पर्यटन क्षेत्र अथवा व्यवसाय पेसा क्षेत्रले चाहिँ तपाईँबाट कतिको अपेक्षा गर्नु ठिक हुन्छ अहिले?
0: होइन, अब स्थानीय लेभलमा मैले त्यहाँको पर्यटन प्रवर्धनको हिसाबले होटल तथा पर्यटन व्यवसायीहरूलाई चाहिँ एउटा चाहिँ एउटा व्यावसायिक उन्नति एउटा मा ल्याउनको लागि त्यहाँको क्षेत्रको चाहिँ पर्यटकीय सम्भावनाका क्षेत्रहरूलाई पहिचानको निमित्त प्रवर्धनको निमित्त मैले आफूले गर्न सक्ने गर्छु र एउटा राष्ट्रिय रूपमा पनि एउटा हाम्रो पर्यटन भनेपछि एउटा देशको एउटा आर्थिक मेरुदण्डकै रूपमा छ, यसलाई कसरी अगाडि बढाउन सकिन्छ मैले चाहिँ पर्यटन मन्त्रालयमा मैले आफूले यत्तिका अवधि होटल तथा पर्यटन व्यवसायमा व्यतीत गर्दै गर्दाखेरि मैले जानेका बुझेका कुराहरू त्यहाँ सेयर गरेर मैले चाहिँ एउटा व्यवसायको किसिमले त गर्नुपर्थ्यो भने अब अहिले एउटा संसदको भूमिकामा आइसकेपछि त्यसमा मैले गर्नुपर्ने कामहरू म कहीँ पनि कसरहरू छोडिन म गर्छु।
1: हामी संवाद श्रृंखला हेलो सांसदमा छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग पर्सा एकबाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्त अर्थात हरिको नामले पनि उहाँ बढ़ी चर्चित चिनिनु भएको छ, उहाँसँग कुराकानी गर्दैछौ। संसदको यात्रामा कस्तो लाग्दैछ? अब अरू सांसद अरू पार्टीबाट आएका सांसदसँग आफ्नै पार्टीभित्रका सांसदसँगको त्यो हिमचिम त्यो जति बाक्लो हुनुपर्थ्यो त्यस्तो भइसक्यो कि अथवा तपाईँ अझै पनि त्यो सम्बन्ध स्थापित गर्ने त्यो रिमझिम त्यो र्यामिने झ्यामिने भन्छौ नि त्यस्तो खालको वातावरणमै हुनुहुन्छ माने चाहिँ?
0: अब सदनमा जाँदै गर्दाखेरि पहिलो कुरो त अब एउटा नयाँ अनुभव, त्यहाँ सिक्नुपर्ने कुराहरू पनि धेरै छ, सिक्नुपर्ने कुराहरू एउटा पाटो रह्यो र अब तपाईँले भन्नुभयो जस्तै अब संसदको किसिमै चिनजान जान पहिचान अब हाम्रै पार्टीका पनि 182 सांसदहरू छन् होइन, त्यो किसिमले गर्दाखेरि अब बिस्तारै चाहिँ सबैजनासँग चाहिँ एउटा एक किसिमको चिनजान चाहिँ एउटा मित्रताको भावना अझै प्रगाढ हुँदैछ।
1: आफ्नै पार्टीभित्रको बाहेक अरूकोमा अझै तपाईँ प्रवेशै गर्न पाउनु भएको छैन कि अथवा कुनै अरू पार्टीको सांसदसँग पनि त्यो आत्मीयता चाहिँ वातै बढ्दो रहेछ फेरि?
0: अरू पार्टीका अब यस्तो भयो, मेरो हाम्रो मधेसबाट आएका अरू पार्टीका चाहिँ हाम्रा एकजना माननीय मातृका यादवज्यू भन्दा बाहेक अरू र एकजना चाहिँ रौतहरूको एकजना हुनुहुन्छ, त्यहाँ मधेसका मात्र अब त्यो एउटा आत्मीयता हुने नै भयो र यतातिरका चाहिँ अरू पार्टीका चाहिँ सांसदहरूमा त्यति अहिलेसम्म मेरो चाहिँ त्यहाँका दलका नेता सचेतक भन्दा बाहेक अरूसँग त्यति चाहिँ चिनजान चाहिँ मित्रता कायम हुन सकेको छैन, त्यो बिस्तारै त्यसलाई चाहिँ हामी
1: विकास गर्दै लैजाने योजना छ आफ्नै पार्टीभित्रका सांसदहरूसँगको त्यो घुलमिल अझै बढ़ाउनको लागि पार्टीले यस्तो खालको कुनै कार्यक्रम अभियान चलाइदियो भने सजिलो हुन्थ्यो भन्ने हो कि अथवा 182 सबैका आफ्ना आफ्ना काम हुन्छन् सबैले आफ्नै तरिकाले काम गरून् भन्ने जस्तो लाग्छ तपाईँलाई सांसदको रूपमा?
0: होइन, पार्टीले त गरिरहेकै छन्, जस्तै अब यो अभिमुखीकरण कार्यक्रममा सबै सांसदहरूलाई चाहिँ त्यहाँ ल्याएर जम्मा गरिदिएकै छ होइन, अनि त्यसपछि अब कुनै एकपल्ट अर्कोटा प्रशिक्षण कार्यक्रम पनि भएको थियो, अब फेरि चाहिँ हुँदै पनि छ, यो केन्द्रीय सदस्य र सांसदलाई चाहिँ एउटा प्रशिक्षण कार्यक्रम फेरि पनि दिँदैछ पार्टीले होइन, त्यस किसिमले गर्दाखेरि पार्टीले चाहिँ गर्नुपर्ने भूमिकाहरू गरिरहेको छ, हाम्रो चाहिँ अब घुलमिल हुँदैछौँ त्यसमा।
1: संसद र संसदीय समितिको अनुभव चाहिँ कस्तो छ? संसद अलि बढी महत्व अथवा संसदीय समितिमा